0: सगरमाथा, आमा दबलम, इल्बस र किलिमन्जारो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा लोत्से मकालु र आमा दबलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङमा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पाहरू तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8000 मिटर भन्दा अग्ला हिमालमा डोरी टर्न र आरोहीलाई सघाउने कामका लागि युरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। विदेशमा आरोहण गर्दै नेपाली गोर्खापत्र दैनिकमा समाचार छ।
1: ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप, सिजिटिभी खेल सँगै भरोसा सँगै।

0: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम र संसारभर नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काभ्रेको बनेपा स्थित रेडक्रस होल्डिङ सेन्टरमा बसिरहेकी कुमारी लामाले छोराको पढ़ाई छुट्ने भएपछि केही दिन अघि मात्र काठमाडौँको पेप्सी कोलामा डेरा खोज्नुभयो। सरकारका तर्फबाट बाल बालिकाको पढ़ाईमा कुनै व्यवस्था नभएपछि उहाँ डेरा खोजेर सर्न बाध्य हुनुभएको हो। आठ कक्षा पढ़ने छोरीलाई हिजो मात्रै डेरा नजिकैको विद्यालयमा भर्ना गरिदिएको उहाँले सुनाउनुभयो। सरकारले सुकुमवासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखे दुई महिना पुगिसक्यो, तर बनेपा स्थित रेडक्रस भवनको होल्डिङ सेन्टरमा रहेका बाल बालिका अझै विद्यालय जान पाएका छैनन्। लामो समयसम्म पढ़ाएको टुङ्गो नलाएपछि होल्डिङ सेन्टरमै रहेका रिमा पोखरेल र रेजिना परियाले करिब एक महिना यता आफैले पढ़ाउन शुरू गरेका थिए। कतिपय विद्यार्थी त भर्ना समेत भएका छैनन्। होल्डिङ सेन्टरमा बाल बालिका कोही स्कूल बाहिर कोही भर्ना विहीन। सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बाल बालिका अझै विद्यालय जान पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा समाचार छ।
1: जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामा त्यस्तो प्रस्ताव छ, तर अग्रिम जमानत को प्रावधान भने मस्यौदामा छैन। निजी क्षेत्रले कानूनमा अग्रिम जमानतको प्रबन्ध हुनुपर्ने माग लामो समयदेखि राख्दै आएका छन्।
0: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ।
1: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल आगामी सहकार्यका लागि नजिक हुन थालेका छन्। यही विषयमा पछिल्लो समय दुई नेता बीच संवाद भइरहेको छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थालाई निष्पक्ष अनुशासित मर्यादित तथा सदाचारी बनाई सुशासन प्रवर्धन गर्न भन्दै मन्त्रालयले आचार संहिता ल्याएको हो।
1: सत्तारूढ़ दलका प्रदेश सभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
0: केही दशक अगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन्। उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै विभिन्न रैथाने बाली लोप भएका हुन्। थारू आलु र सेतो अण्डे धान बाहेक अन्य रैथाने बालीको खेतीपाती अचेल छैन। पाँच दशक अगाडिसम्म किसानले सबैभन्दा बढ़ी खेती गर्ने रैथानी बारीको अब बिउ समेत मासिएको छ। यो समाचार धनगढ़ीबाट गोर्खा पत्रबाट लिएका हौं।
1: भारतले नेपालबाट आयात हुने चियाको 20% खेतमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि जापा र इलामका बन्द चिया उद्योग भने पुनः संचालनमा आएका छन्।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। पश्चिम एसियामा स्थायी शान्तिका निम्ति इरानले परमाणु हतियार विकास नगर्ने सुनिश्चित गर्नुपर्ने र त्यसका निम्ति कड़ा अन्तर्राष्ट्रिय निगरानी आवश्यक भएको बताएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए का अधिकारीले इरानले थप परमाणु हतियार निर्माण गर्ने हो भने पश्चिम एसिया अझ अशान्त हुँदै जाने चेतावनीसँगै निगरानी आवश्यक ठानिएको एएफपीले जनाएको छ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह आईको फ्रान्सले नर्वेमाथि शानदार जित निकालेको छ। आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। त्यस्तै आज नै समूह यस अन्तर्गत निकै रोचक र निर्णायक खेल हुँदैछन् जहाँ दुई पूर्व विश्व विजेता टोलीहरू स्पेन र युरोपकै आमुन्ने सामुन्ने हुनेछन्। मेक्सिको गुआडा लाजारा स्टेडियममा हुने यो प्रतिस्पर्धा नेपाली समय अनुसार अहिले बिहान 5:45 बजेबाट शुरू हुनेछ।
0: नेपाली खबरमा अब विचार विश्लेषण। नेपाली समाज संस्कारी छ र संस्कारको सम्मान र त्यसको पालनामा प्रतिबद्ध पनि छ। हाम्रा सामाजिक मूल्य र मान्यतालाई पनि हाम्रो संस्कारी परम्पराले नै बचाउँदै आएको छ। संस्कार भनेको सभ्यता पनि हो। शिक्षित हुँदैमा सभ्य भइन्न, बरू अशिक्षित मान्छे पनि असल संस्कारकै कारण सभ्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण र सामाजिक विकास क्रममा संस्कारको अत्यन्तै महत्वपूर्ण भूमिका रहँदै आएको छ। हाम्रो सामाजिक मूल्य मान्यताले ज्येष्ठ नागरिक प्रतिको दायित्व निर्वाह गर्न पनि सिकाएको छ। तर पछिल्लो समय संस्कार र सामाजिक मूल्य मान्यतामाथि अदृश्य प्रहार हुँदै गर्दा हामी केही हदसम्म अनुशासनहीन, अमर्यादित र सामाजिक मूल्य मान्यता विहीन बन्न थालेका छौं। ज्येष्ठ नागरिक सम्मान रत्न प्रजापतिले संस्कार भनेर आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
1: हर्ष काठमाडौँमा रेडियो एनआरएम 99.1 देशका विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो, 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
3: आज 2083 साल असार 13 गते शनिबार, जुन 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै, डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै,
4: नयाँ नेतृत्व छान्दै सकियो रासुपाको महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा,
3: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा पाकलाकोट हिँडे 212 लिए अनुमति,
4: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैनिक केन्द्रहरूमा हवाई आक्रमण, यूएले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो,
3: र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एच का 2 खेल हुँदै आज पाउने 9 बजी समूह जी का 2 खेल पनि हुने।
5: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा, यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरको सबैभन्दा शुरूमा, पर्याप्त मात्रामा पानी नपर्दा रोपाई प्रभावित भएको प्रसंग।
4: समयमै मनसून नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्रै रोपाई सकिएको छ। विगतमा जस्तो यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ, त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 383,150 हेक्टरमा रोपाई हुने अनुमान छ, त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशी क्षेत्रमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 22,815 हेक्टरमा मात्र रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै र पर्याप्त मनसून नहुने प्रविधि बढ़दै भएपछि कृषि अनुसन्धान परिषद नागले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नागले सुक्खा 1, 2, 3, 4, 5 र 6 दुवान सहन सक्ने सावा मसुली सब 1 र सेवन सब 1 तथा सुक्खा तथा दुवान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,82,000 हेक्टर खेतयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खनीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
6: अब राजनीतिक प्रसंग। राष्ट्रीय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2089 आम निर्वाचनपछि रासोपासँग जोडिनु भएको हो। महिला उपसभापतिमा सुविता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 89 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी ऋषिमा कार्कीले 572 मत पाउनुभयो। कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ।

0: पदमा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा 4 जना महिला हुने बताइएको छ। 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छुट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले रासोबाबाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074 एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीयत निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोशिश गर्नुभएको थियो। एमाले नरुचाउने वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नुभएको थियो।
1: परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः संचालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएम मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
1: स्वास्थ्य विभागले चाहिँ एन्टिबायोटिक चाहिँ प्रयोग जथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भन्दा ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ।
0: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक र पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7108, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तानाथ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल मानेश्वर ब्रह्मण र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पात्रोबाट पनि सीआईएम को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भनाविहीन शिक्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै मित्रपृष्ठमा विश्वविद्यालयमा विद्यार्थी बढ़े व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै मित्रपृष्ठमा चिया उद्योगको खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
5: अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ कोइराला निवासमा श्रेष्ठ संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था पछिल्ला राजनैतिक घटनाक्रम संसदको भूमिका तथा राष्ट्रिय सरकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मञ्चमा देखिँदैछन् ओली ढाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य अनुभवी फेरि सुन्नुहोस् यसलाई अब सरकारसँग योग्य अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दिँदैछ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रिया बहराइन बंगलादेश मलेसिया ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो। डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नु भएको हो। तर बर्खासँगै जोखिम पनि बढ्न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईडीसीजीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीजीका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको छ कोशीमा लगानी सम्मेलनको एक वर्ष 51 परियोजना मध्ये 4 को लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 वटा परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलो पटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात समझदारी भएका निजी पटका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1 अर्ब 57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये एक वर्षमा 4 वटा परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 औं बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2 अर्ब 8 करोड़ 53 लाख रूपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसूनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय संकट टर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैंकको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको हो। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
4: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको 2 शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढ़ी घाइते भएका छन्। उद्धारकर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्। हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड़ लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसको उत्तरी क्षेत्रमा रहेका दर्जनौं भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जलमार्गमा गुडिरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नागरिकको उद्धार योजना स्थायी रूपमा रोकिएको थियो। र संयुक्त अरब एमिरेट्स यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो।
5: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संज्ञानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। 8 वटा देश सहभागी लीग 2 तालिकामा नेपाल 24 अंक सहित 5 औं स्थानमा छ। नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 औं स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको पराकिलो जित निकाल्न सफल भएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जित जीत निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 शुरू भयो। नव प्रवेशी केप भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दछन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंकसहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान 8:45 समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रोमसालमा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
4: कुखुरामा जथाभावी एन्टिबायोटिकको प्रयोग बढ्यो र यसले मानव स्वास्थ्य जोखिममा प्रयोग र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: सायद मैले बिहान उठेर भरे 10 बजे रातिसम्म मैले आधै नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम पाउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज,
7: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोपाइटर मधुमाया गिरजी, तर होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान
10: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरमा अब कुखुरामा एन्टिबायोटिकको प्रयोगको जोखिम, कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टिबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
13: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँले के ध्यान पुर्याउन गर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक ठिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउनु भनेको छ, त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ कोडमा पनि, यति दिन चलाउनु पछि के सल्लाह बनाउने चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो। तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्, चलाइहाल्नुभयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस् कम्तीमा 2 हप्तासम्म, तपाईँ एन्टिबायोटिक हेरिरहेछ त्यसको नि विदर पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक 7 दिन हुन्छ, कसैको 3 दिन हुन्छ, कसैको 5 दिन हुन्छ, कसैको 14 दिन हुन्छ, त्यो हिसाबले कम्तीमा 7-14 दिन नलैजानुहोस् कम्तीमा, आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पोस्ट विभागले चाहिँ एन्टिबायोटिक चाहिँ प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भन्दा ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ, त्यसले गर्दा सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ, खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
14: त्यो कहिलेसम्म हुन्छ, केही समय त
13: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा हेर्न पाउनुहुन्छ।
14: यो लगायत अरू यहाँहरूले के काम गर्नु भएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि, यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जस्तो प्रयोग गरिरहेको छ?
13: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ, एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ, स्थानीय तह जिल्ला सहन समिति के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने, क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने त्यो नतिजाहरू उसलाई आदान प्रदान गर्ने होइन कुन एन्टिबायोटिक चलाउनु हुन्छ कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अरू नचलाउनुहोस् अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभ टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू गरिरहेछ अब नेसनल एमआर एक्सन प्लान छ त्यो प्लानमा चाहिँ धेरै अल्प विषयगत चाहिँ निकायहरू छन् उहाँहरू छन् आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ
14: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ
13: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ आफै आफ्नो फार्ममा मैले के गर्दैछु मैले कुन औषधि म चलाइरहेको छु सजग हुनु पर्यो एक नम्बर दुई नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो मैले एन्टिबायोटिक चलाउनु हो कि होइन होइन मेरो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानुन रूपमा उहाँहरू नै बेला बेला नियम गर्ने छर्की चेकिङहरू गर्ने एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ होइन त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेहरू डराउँछ एन्टिबायोटिक प्रयोग जथाहरू चाहिँ गर्दैन
3: डाक्टर मुकुल उपाध्यायसँगको यो कुराकानीसँगै हामी साँझ खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान छ बजेको साँझ खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक विश्वविद्यालयमा विद्यार्थी बढ़ी व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेंगी संक्रमण झण्डै आधाले घट्यो बर्डफ्लू संक्रमण फैलिँदै नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपति महाधिवेशन कार्यगत एकताका लागि एमाले र नेकपा तयार करिब 2700 व्यक्ति राजदूतको दौड़मा पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी मौसमी व्यापारमा ताक्लाकोट 82212 लिए अनुमति भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाघ्यो अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारण सदन नाघ्यो माथि र आईसीसी क्रिकेट विश्वकप लीग दुईको त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा विश्वकप फुटबलमा अहिले समूह एचका दुई खेल हुँदै आज पौने 9 बजे समूह जीका दुई खेल हुने साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरंग ल्याएको छ र यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ महाधिवेशन लेखिएको छ पट्टी र त्यहाँ झुण्डिएको छ एउटा ठूलो घण्टी पनि र त्यहीँबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन् उनको हातमा दाहिनेतर्फ एउटा प्ले कार्ड छ जहाँ लेखिएको छ प्रवेश सभा र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन् माथि यस्तो लेखिएको छ खतराको घण्टी हस्त प्राविधिक साथी सुनिराज भारतलाई धन्यवाद अहिलेलाई मिल प्रकाश चन्द्र सन्तोष सन्दर्भ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: चैते धानमा नेट ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
4: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासनीय र भरपर्दो ठाउँ कहाँ होला?
5: लिन्छु मात्र होइन, बजेटेड कन्डिसन एन्ड ओक्सोबाट लिइहालौ न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
4: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
4: प्रोप्राइटर अमित परसाई, भटभटेरी कन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो, मोबाइल 98-550-82-751।
7: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0-56-493-495।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।
9: पुनः फोनबाट पनि ग्रह

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशि। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर

अभिष्टको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो शाही 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवल परसीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 MHz दुधली सिन्धुलीबाट, रेडियो भदेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट मिति 2083 साल असार महिनाको आज 13 गते, तदनुसार ईस्वी सन् 2026 जून 27 तारिक, सरह सम्वत 1948, नेपाल सम्वत 1146 तथा लाग्छ रौद्र नामक सम्वत उत्तरायण ग्रीष्म ऋतु, आज शनिबार रहेको छ ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज त्रयोदशी, आज त्रयोदशी तिथि रहेको छ 49 घडी 2 पल रहेको छ, नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र, अनुराधा नक्षत्र रहेको छ 34 घडी 38 पला, यस्तै गरेर युगमा रहेको छ साध्य युग रहेको छ 22 घडी 28 पला, करणमा रहेको छ तैतिलकरण रहेको छ, तैतिलकरण विशेष गरी 12:49 रहनेछ, तदुपरान्त कौरवकरण रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनाथ चाहिँ आज वृश्चिक राशिमा, आज श्री सूर्यनाथ चाहिँ मिथुन राशिमा रहनु भएको छ, यस्तै गरी आनन्द युगमा आज अमृत युग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने सारा सूर्यास्त 7:02 हुनेछ। आजको दिन मन घडी 13:50 रहनेछ। दिन विशेष रहेको छ आज, आज शनि प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गर्नेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको राहुकाल, आजको शुभ समय, आजको लाभ समय के कति बजे रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। आजको राहुकालको समय रहेको छ 5:19:16 साँझको 7:03:25 आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 6:54:26 बिहानको 8:38:34 आज शुभ बेला रहनेछ। आजको लाभ बेला रहनेछ दिउँसोको 1:50:59 दिउँसोको 3:35:08

त्यसमा आज लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, यस्तै गरेर चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधा नक्षत्रको दोस्रो क्रम नाम आउँछ निराजन अथवा निर्मला, नाम आउँछ मध्यनारी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले गराएँ र भने पालो रहेको छ। आजका दिन तपाईँहरू कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी बार राशिफल।

0: मेषराशि उनीहरूको लागि आजको दिन गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। थोरै उपलब्धिका लागि निकै मेहनत गर्नु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्ने समय रहेको छ। यात्रा कष्टपूर्ण रहनेछ। अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिर नै समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुग्दैन होला। नतिजा कमजोर देखिनाले पहिलो काम दुहाउनु पर्ने हुन सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन साथीभाइको आगमनले आजको दिन मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो यात्रा जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछन्। व्यापार बन्दले आमदानी पनि बढ्दै जाँदैछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू भेटिँदै जानेछन्। व्यापार व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्ने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि फाइदा उठाउन कुनै न कुनै चुनौतीसँग जुझ्नुपर्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्दा स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्न सक्छ। प्रगतिमाथि यसरी गर्नेहरू दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष अवसरका साथै भौतिक सदन जुट्नले दिन उत्सवजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउन सकिन्छ। गुरूजनको साथ र सहयोग जोड्दै जाँदैछन्। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान स्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आश्वासन बाँध्नेहरूले झुक्याउन सक्छन्। नयाँ अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलको बेला मान्यजनको सहयोग लाभदायक रहनेछ। रोकिएको काम देखाउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिताएको काम पूरा गर्न नसकेला आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम खानु अघि राम्रो विचार पुर्याउनु होला। व्यवसायमा सामान्य फाइदा हुनेछ तर अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिया छ। शिवमुरा कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नभए पनि हिसाब किताबमा अलि होसियार रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष शुभ रहनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मानसिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन आत्मीय बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तैपनि मेहनतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा सीताको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। भौतिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर समेत प्राप्त हुने खालको यो भूमि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाटका शिष्टाचारले अनुमोदन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्दै जाँदैछ। धन लाभ भए पनि बल जबरजस्ती गर्ने बानीले समस्या निम्त्याउला। विवाद तस्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउने लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन खर्चको दुःख गर्न आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट पनि सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिन जानेछन्। खर्च लागि पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइहरूको निम्त प्राप्त हुने योग रहेको छ। अवश्यको खोजीमा केही दौडधुप गर्नु पर्ला। चुनौती पन्साउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आय आर्जनको स्रोत बढ्न जाँदैछन् भने व्यापारमा पनि फाइदै फाइदा हुनेछ। विशेष सम्भावनादेखि पनि उपलब्धि हातमा बढी श्रम गर्नु पर्ला। अवसर व्यवधानको बीचबाट कर्मयोग अघि बढ्न जाँदैछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। जीवनशैली व्यस्त रहनेछ भने गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ। प्रतिफल हात पार्न केही समय लाग्ने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अर्को कर्तापमा काम गर्न बाध्य भइनेछ। पछि गएर केही वस्तु त्याग्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढी रहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट भने धोका पाइने सम्भावना रहेको छ। व्यवसायिक काममा खर्च बढ्न जानेछन् भने अरूको काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाउने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

खाना विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब हुने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व, कारण र लाभ बारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुसी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्र मासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले मान्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी, एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि, एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने, कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ विशेष गरी चाहिँ यहाँबाट भनिएको छ। एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु, जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा, फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आदुहरू, यस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू, नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको त असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो।
हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजा पाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजा पाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको विषय एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किनाउनुहोस्। दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनभरि भोकै बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परा पूर्व कालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धोइ मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षदा एकादशी, यस्तै गरी पुत्रदा एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमलक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जला एकादशी, देवसयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिना उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउने हाम्रो पितृहरू खुसी हुन्छन् त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तै पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखि आएका कतिको नाश पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन? हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझी पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्कजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुल्यो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ
उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि, सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ, पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ। तृप्त भनेको आनन्द, आनन्दका साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले। हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त, कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझरा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने, अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै बिस्तारै नाश हुन्छ। यो चाहिँ छिटो तुरुन्तै नाश हुँदैन, बिस्तारै बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषय पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंश वृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरेलान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ, लगेर कतै बाँध्नुहुन्छ, कुलकुराङ्गको ठाउँमा लगेर बाँध्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौजी तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ। यदि त्यसको गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नु होला, गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो, प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ। गोदान गरिसकेपछि भन्नुभएको छ यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिर पनि सक्नुहुन्छ, त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध गर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है, नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न, कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन, गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अहिले राम्रो विदेशी मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ, घर गृहस्थी सबै कुरा चल्नु भएको छ, श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ। फेरि म गर्न पाइनँ विदेशमा छु, घरमा गएर गर्छु, नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न। तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ, ड्युटी छ तपाईँको चाहिँ, अहिले छुट्टै प्रकारको ड्युटीहरू रहेको छन्, गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोगी हुन्छ, यो विशेष वृद्ध हुनुहुन्छ होइन, 90-95 वर्षको बुवा हुनुहुन्छ, उठ्न बस्न सक्नुहुन्न, श्राद्ध गर्न सक्नुहुन्छ, आँखा देख्नुहुन्न, अशक्त हुनुहुन्छ भने, असहाय हुनुहुन्छ, अपाङ्गहरू पनि हुनुहुन्छ भने एकादशीको व्रत नै बस्न सकिन्छ हामीले हो कि होइन, यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फललाई हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अहिले 2 थपिन सक्छ, मलमासहरू छमासहरू पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ, जस्तै इन्दिरा एकादशी,
पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृ प्रीति तपाईँले इन्द्रिया एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिद्धदान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहिएको थियो, जनै लाउने खालको होइन, भान्जा मान्जीले भन्ने ज्वाइँ पनि लाउने भान्जा मान्जीले होइन, भान्जाले ज्वाइँले जनै पनि लाउनुहुन्न होइन, खानेकुराहरू जे पनि खानुहुन्छ, जप तप पूजापाठ केही छैन है, उही तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन? झोलीका देवता भन्दैमा सबै त राम्रो हुन्छन् भन्ने कुराहरू पनि छैन। फेरि यसरी कुरा बुझ्नु होला, प्रष्ट रूपमा म भन्छु, फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने, मास मदिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अलिअलि जे हुन्छ झ्याप्झुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि नबार्ने। सन्ध्या बन्दन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने, पूजापाठ नगर्ने है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवता चने शिखाबन्धन बिना कर्म न कुर्यात भई कदाचने भनेको छ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, सिकै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दाह्री कपाल गर्नुहुन्न भनेको एक छाकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिद्धदान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर, दिशा समान हुन्छ भनेको छ होइन। जसरी तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान, पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्टा दिने हो कि अन्न जल दिने हो? कपाल खौरनु पर्छ, हेर्नुहोस्, कपाल पनि खौरनु पर्छ भन्ने वैज्ञानिकले पनि भनेको छ। फेरि बेला बेलामा कपाल पनि खौर्यो भने कपालमा रोग लाग्दैन, चर्ममा रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस्, वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थले पनि भनिराखेका छन् कपाल खौरनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ, अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृदोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षरा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलखी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलखी एकादशी। आमलखी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानु फलानु पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर सङ्कल्प गर्नुहोस्। दाहिने हातको हतग्रामा जौ तिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर म चाहिँ फलानु फलानु पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रतपोती यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दैन, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरेपछि शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ।
इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत बस्ने कि ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म हो, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि, एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह। एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिकै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता, व्यापार वृद्धि, ग्राहक सम्झौता सुधार हुन्छ यसले चाहिँ। एकादशी व्रत बस्ने बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ यसले, घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्मबल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोस लिएर आउँछ सूर्यले, है कि? त्यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि, थायित्व आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रम नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँहरू, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्दै बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भनेको नगद प्रवाह भनेको जुन कमाउन त हुन्छ, बचत हुँदैन भने त्यसै पनि सुधार हुन्छ। विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँले भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन, मैले अघि भने तपाईँलाई, कुश, जौ, तिल, कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशी व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आँटेका पाकेका काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निस्किनु भयो, कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निस्किनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा, अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निस्किँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो। म उदाहरण दिन खोजेको तपाईँलाई चाहिँ, होइन, संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँ राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्छ पनि यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्छ पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानु भए पनि आउँदैन, द्वादशी पालन गर्नुभयो भने आउँदैन, होइन, विशेष गरी चाहिँ। व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि
एकादशी व्रत बस्दैछु मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेवाय तपाईँले पाठ गर्नु मन्त्र जप गर्न सकिन्छ एक हजार आठ नभए एक सय आठ पटक भए पनि गर्ने। विश्व सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार वर्कआउट हटोस् भनेर दान गर्नुहोस्। यसले तपाईँलाई विशेष ध्यान यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालाई चाहिँ एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो, पापमोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रो चाहिँ नष्ट गरेर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ। यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ, विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तर जस्तै तपाईँले म भन्छु कसैले भन्नुहुन्छ मलाई झुटो पर्यो, मलाई सुत्केरा पर्यो, मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि। जस्तै तपाईँलाई झुटो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन, विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्दा ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। झुठो पर्यो भने के गर्ने व्रत बस्ने, सुत्केरा पर्यो भने पनि व्रत बस्ने होइन। जस्तै गरी महिलाहरू घर सोह्र हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, मन्त्र जप गरेर हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गरेर मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन। किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला। मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु, एकादशी व्रत बस्नाले के के हुन्छ, कस्ता कस्ता फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्दै जानुहोस्। फोन गर्ने दिनैभरि मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ। मलाई घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ। निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो। तपाईँलाई मार्ग देखाउँछु, म सही मार्ग देखाउँछु, यो गर्नुहोस् यसो यसो गर्नाले यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेरो गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्धन मन्थन अवश्य मेरो गर्ने नै छु। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: Okay, I know. Oh.
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेट ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
3: खेतमा पानी जमाई राख्ने
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: रेडियो साइन 89.8 मेगाहर्ज
5: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा कहिले शैक्षिक समस्याका कुरा कहिले
0: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पऱ्यो ल हाम्रो चनौली बजारमा।
0: यहाँ दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98452-049-56।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 98750-82997,
7: 98550-10997।
4: रेडियो साइनम 89.8 मेगाहर्ज।
5: तपाईँको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
4: हरेक शनिबार बिहान 8 बजे
5: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनी 89.8 मेगाहर्जमा।

0: शिक्षा क्षेत्रमा प्रशंसनीय योगदान गर्नुभएका स्रष्टाहरूलाई चाहे त्यो भर्चुअल रूपमा होस् चाहे त्यो फिजिकल रूपमा होस् उहाँहरूलाई आमन्त्रण गरेर उहाँहरूको अनुभव अनुभूति हामीले कसरी प्राप्त गरेका छौँ। यसै क्रममा आजका हाम्रा अतिथि हुनुहुन्छ दीपक राज जोशी, जो लगभग 2 दशक अमेरिका बसेर त्यहाँको सिप र ज्ञान सिकेर फेरि नेपालमा आएर कलेज सञ्चालन गर्नुभएको छ। उहाँले वास्तवमा अहिलेको शिक्षा कहाँ जाँदैछ र अहिलेको शिक्षा के दिँदै गर्ने उहाँका अनुभव र जिज्ञासाहरू हामीले पस्किनेछौँ। सर्वप्रथम हाम्रा आजका अतिथि दीपक राज जोशी सरलाई म स्वागत गर्छु। सर नमस्कार।
1: नमस्कार। यो तपाईँको स्वर हेर्ने सम्पूर्ण दर्शक र श्रोताहरूलाई पनि मेरो नमस्कार।
0: सर आराम हुनुहुन्छ?
1: म आरामै छु।
0: अनि यो शिक्षा जस्तो पवित्र क्षेत्रमा दाइ लाग्नु भएको छ र अहिलेको कन्टेन्टमा हिजो आफू शिक्षण सिकाइमा लाग्दाखेरिमा आफू विद्यार्थी हुँदाखेरिमा र अहिले विद्यालय कलेज सञ्चालक भएर रहनको अवस्थामा के कस्ता फरक पर्नुभएको छ कसैमा हालिदिनुहोस्।
1: अनि यस्तो छ, पहिला कुरो चाहिँ के हुन्छ भने कुनै पनि समाजको विकास मा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ। समाज आर्थिक विकास हुँदैन त्यसलाई विकसित समाज भन्न मिल्दैन, होइन? तपाईँको त्यसको चेतनाको विकास भएको समाज नै विकसित समाज हो भन्ने, होइन? तपाईँले अब हाम्रो जस्तै देशमा जुन हामीसँग प्राकृतिक रिसोर्सेसहरू छन्, होइन, सगरमाथा भनिन्छ, भोलि इकोनोमिकल्ली हामी चाहिँ के छ भन्दाखेरि सगरमाथा चढ्ने मान्छे अथवा हाइकिङ गर्ने मान्छेहरू एकैचोटि धेरै मान्छेहरू आयो भने हामी इकोनोमिकल्ली प्रस्पेरस हुन सक्छौँ होला, तर हाम्रो एथिकल भ्यालु, हाम्रो कल्चर, हाम्रो आफ्नो चाहिँ संस्कार संस्कृतिहरू चाहिँ के छ भन्दाखेरि चाहिँ त्यो एउटा शिक्षाले नै त्यसलाई परिष्कृत गर्ने हो, होइन? यदि त्यो शिक्षा भनेको कुरो चाहिँ के छ भने ओभरनाइट आउने कुरा होइन, त्यो पनि किसिमले टेक्स्ट जेनेरेसन, होइन? जस्तै मैले एउटा के छ भन्दाखेरि जस्तो मानव म नेपालकै परिप्रेक्ष्यमा हेर्दाखेरि मैले बाटोमा मान्छेले फोहोर फालिरहेछ, म मेरो छोरा छ हिँडिरहेछु भने मैले त्यो फोहोर नफाल्दा पनि मैले त्यो फोहोर फाल्ने मान्छेलाई फोहोर फाल्नु हुन्न भनेर मेरो छोरालाई सिकायो भने मेरो जेनेरेसनमा मैले फोहोर नफाल्दा पनि मेरो छोराको जेनेरेसनमा ए मेरो बाबा त फोहोर नफाल भन्थ्यो भनेर उसले फोहोर फाल्न थाल्छ। त्यसो र यो एजुकेसन भनेको ओभरनाइट त्यसको इम्प्याक्ट देखिँदैन कि, लङ टर्म हुन्छ त्यसको, एउटा होल जेनेरेसन लाग्छ त्यसको चाहिँ आउटपुट देखिँदैन। त्यसो भएर सबभन्दा ठुलो कुरो खोइ अब के थाहा छैन हाम्रो देशमा, अरू तपाईँ डेभलप कन्ट्रीमा हेर्नुहोस् न, चाइनाको बजेटै हेर्नु हो भने चाइनामा रिसेसन डेभलपमेन्टमा ठुलो पैसा खर्च गरे हुन्छ, होइन? अब कतिपय देशहरूले अब न्युक्लियर आर्म्समा खर्च गरे होला, तर अलिकति राम्रो देशहरूले चाहिँ उनीहरूले के छ भन्दाखेरि रिसर्चन डेभलपमेन्ट भनेको त तपाईँले शिक्षामा पऱ्यो, होइन? कतिपय जस्तो तपाईँ बाहिर हेर्नुभयो, युकेतिर अमेरिकातिर हेर्नुभयो भने उनीहरूले रिसर्चको लागि युनिभर्सिटीलाई फन्डहरू दिया हुन्छ। त्यसो एजुकेसन चाहिँ बढी प्रायोरिटी हुन्छ। हाम्रो देशमा चाहिँ त्यस्तो छैन, हाम्रो देशमा त अलिकति कम्पिटिसन, हाम्रो देशमा एक्चुअली अब भन्नु नै हो भने हाम्रो देशमा त अब खास भन्ने हो भने एजुकेसन सिस्टमै छैन, हामीसँग एक्जामिनेसन सिस्टम छ। हामीले के गरिन्छ भने जाँच दिन लगाइन्छ र उहाँलाई पास गरेको सर्टिफिकेट चाहिँ हामीले दिइन्छ। त्यसबाट हाम्रा देशका धेरै जस्तो डिग्री होल्डरहरू डिग्री होल्डर विदाउट डिरेक्सन भनिन्छ नि, त्यो चिज छ। त्यसबाट चाहिँ मेरो चाहिँ जेनरली प्रायोरिटी के हुन्छ भने इकोनोमिकली हाम्रो देश अर्को 10 वर्ष पुर हुन सक्ला, अर्को 5 वर्ष पुरा पुर हुन सक्छ, तर एउटा पोइन्टमा चाहिँ हामी प्रस्पर हामी चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट त वातावरण पुर्याउनु एक दिन त त्यो त समाप्त होला नि त। तर त्यो तपाईँको इकोनोमिक प्रोस्पेरिटी आइसकेपछि तपाईँको एथिकल र समाजमा जुन चेतनाको प्रोस्पेरिटी त ओभरनाइट आउँदैन, त्यसको लागि फोकस गर्नुपर्छ भन्ने कुरा म एउटा आफू पनि मेरो घर परिवारमा शिक्षा मेरो बुवा चाहिँ के अरे बुवाले आफ्नो स्कुल खोलेर उहाँ हेडमास्टर हुनुभएको हुनाले म त्यही इन्भाइरोमेन्टमा हुर्केको हुनाले मलाई त्यो चाहिँ मन परेको हो। त्यसो भएर मैले चाहिँ जहिले पनि अहिले चाहिँ के छ भन्दाखेरि हामी अहिले गरिब होलाउँ तर चाहिँ हाम्रो सोच गरिब हुनु हुँदैन, सोचलाई धनी बनाउने एउटा मात्रै उपाय हो एजुकेसन हो। त्यसो भए होला मलाई एजुकेसन चाहिँ मलाई बच्चैदेखि नै मैले एसएलसी पास गरेदेखि नै स्कुलमा पढाउँछु, अहिले पनि पढाउँछु। त्यसो भएर यसलाई चाहिँ के छ भन्दा फेरि यसो एउटा चाहिँ एउटा पिस अफ माइन्ड पनि हो कि, हुन त बिजनेस गर्ने जे गरे पनि हुन्छ, तर एज अ ह्युमन बिङ दि अमाउन्ट अफ मनी गर्नु मिल्छ, होइन? तपाईँले एउटा चाहिँ लिकर स्टोर खोलेर पैसा कमाउँदा जति आनन्द आउँछ र त्योभन्दा बढी आनन्द चाहिँ तपाईँलाई स्कुल कलेज खोल्दा त्यसमा अलिकति कम प्रफिट गर्दा चाहिँ त्यसको भ्यालु

0: यो बढी हुन्छ भन्दा चाहिँ म चाहिँ यो यस यही चाहिँ सेक्टरमा आफूलाई चाहिँ आफूलाई इन्भल्भ मैले पहिला नै गराएको थिएँ र मेरो जीवनभरमा यस सेक्टरमा नै इन्भल्भ गराउँछु जस्तो लाग्छ मलाई।
1: अब हिजो सर आफू शिक्षण सिक्दाखेरिमा पढ्दाखेरिमा र अहिलेको पढाइ सिकाइ प्रक्रियामा के अन्तर पाउनु भएको छ प्रश्न हाल्नु
0: होइन यस्तो छ। पहिला त हाम्रोमा रिसोर्स कन्स्ट्रेन्ट थियो होइन, जस्तै गाउँ गाउँमा अब साइन्सको रेड साइन्सको ल्याबहरू थिएन होला, इनफ किताबहरू थिएन होला। अब अहिले त तपाईँले एउटा गाउँमा हामीसँग इन्टरनेटको सुविधा भएको हुनाले अहिले हार्वर्ड र अक्सफोर्डमा पढ्ने विद्यार्थीलाई जति रिसोर्स अभाइलेबल छ हाम्रो विद्यार्थीलाई पनि त्यति नै रिसोर्स अभाइलेबल छ। रिसोर्स अभाइलेबिलिटीको कुरा हो त्यो। अब तपाईँ रिसोर्स युजेसको कुरामा त्यसपछि त्यो रिसोर्स युज गर्दाखेरि त्यो राइट रिसोर्स हो कि रङ रिसोर्स भन्ने त्यो एउटा त्यसलाई मेन्टरिङ गर्ने पाटोको फरक होला। अफकोर्स डेभलप कन्ट्रीमा मेन्टरहरू पाउँछन्, मेन्टरहरू उनीहरूको एजुकेसन सेक्टरमा लामो समयसम्म काम गरेका मेन्टरहरू होलान् तर हाम्रोमा नहोलान्। तर अभाइलेबल रिसोर्सेस अहिले एकदमै ह्युज छ। तपाईँ कलेज स्कुलमा गए पनि धेरै इन्फर्मेसनहरू गेन गर्न सक्नुहुन्छ। अब हुन त अहिले अब आर्टिफिसियल इन्टेलिजेन्स नै आइसक्यो, त्योबाट अब पुरानो जुन किसिमको पढाइ थियो अब लिमिटेड रिसोर्सेस लिमिटेड बुकबाट त्यो विषयमा पढाउने टिचरहरू पनि रिसोर्सफुल थिएन, उनीहरूलाई त्यो जुन पेडागोजी कस्तो हुनु पर्थ्यो भन्ने थिएन होला। त्योबाट अहिले समाजले निकै नै फर्को मारिसकेको छ। त्यति हुँदा पनि अहिले हामी तपाईँले नेपालमा हेर्नुभयो भने ठुला ठुला कामहरू ठुला ठुला विद्वानहरू त्यही पुरानो शिक्षा पुरानै रिसोर्स अभाइलेबल नभएको बेलामा पढेका मान्छेहरू नै राम्रा मान्छे देखिया छन् नि। त्यसो यो टेक्नोलोजीको एडभान्समेन्टले तपाईँलाई चाहिँ सिकिङ गर्ने जुन डिजायर छ त्यो चाहिँ त्यो डिजायरलाई तपाईँले जे खोज्नुहुन्छ त्यो पाउनुहुन्छ। आजभन्दा 20 वर्ष अगाडि म तनहुँ जिल्लाको एउटा गाउँमा पढ्दै गर्दा मलाई अस्ट्रोनोमी सम्बन्धी कुनै इन्ट्रेस्ट छ भने मैले त्यो अस्ट्रोनोमीको बारेमा मलाई त्यो म ज्ञान लिनबाट वञ्चित हुन्थे होइन। तर अहिले मसँग त्यो ज्ञान लिनलाई मसँग रिसोर्सेस अभाइलेबल छ। तर अब रिसोर्सेस अभाइलेबल हुँदै गर्दा पनि फेरि त्यस्ता राइट रिसोर्सेसहरू हुन्छन् रङ रिसोर्सेस हुन्छन् त्यो के हो भन्नलाई चाहिँ एउटा गुड मेन्टर चाहिन्छ। त्यसो भएर गुड मेन्टरलाई चाहिँ इभन रिसोर्स अभाइलेबल हुँदा हुँदै पनि एउटा चाहिँ के छ भन्दाखेरि गुड एजुकेसन भएको एउटा गुड शिक्षक हुन्छ नि त्यो गुड शिक्षकले चाहिँ त्यो गुड मेन्टर गर्न सक्छ जस्तो लाग्छ। त्यसो भएर परिवर्तन चाहिँ यो रिसोर्सको अभाइलेबिलिटी नै हो। अब अलिकति अहिलेको चाहिँ अलिकति करिकुलम डेभलपमेन्टदेखि लिएर जाँच एक्जामको चाहिँ जुन तरिकाहरू छ त्यो चाहिँ फरक चाहिँ छ। तर जति फरक हुनुपर्ने जस्तै हाम्रो अहिले खालि क्लासरुम लर्निङ मात्रै छ कि जस्तै मैले कुनै एउटा विद्यार्थीलाई स्विमिङको बारेमा पढाएर उसलाई स्विमिङमा ए प्लस ल्याउने बनाउन सक्छु तर मैले उसले स्विमिङ पुलमै लैन भने त उसले स्विमिङ जान्दैन नि त। त्यसो भए त्यो प्र्याक्टिकल एजुकेसन भएन भने थ्योरिटिकल एजुकेसनले मात्रै समाजलाई र त्यो व्यक्तिलाई अगाडि बढाउँदैन। त्यसमा हाम्रो अहिले पनि हाम्रो कमजोरी पहिलाको अनुपातमा राम्रो छ तैपनि त्यो प्र्याक्टिकल एजुकेसन चाहिँ त्यो एउटा व्यक्ति कलेज चाहिँ सकिसकेपछि स्कुल सकिसकेपछि चाहिँ यो संसारको कुनै पनि कुरामा बाँच्नको लागि के गर्नुपर्छ पर्छ त भन्ने कुराहरू त्यो एउटा जीवन उपयोगी शिक्षा पनि साथसाथमा हुनु पर्यो होइन। तपाईँ फिजिक्समा पढ्नु होला अब केमिस्ट्री पढ्नु होला त्यो पढ्दा पढ्दै तपाईँलाई चिया बनाउन आएन भने त्यसको अर्थ रहँदैन भन्ने मेरो विचार हो। किनकि एट दि एन्ड अफ द डेमा तपाईँले केही पनि नगर्दा पनि जीवन बाँच्न त सक्नु पर्यो नि होइन। तपाईँले आफ्नो जीवन बाँच्न सक्ने नै कुरो चाहिँ बेसिक जुन जुन शिक्षा छ त्यो र तपाईँको एडभान्स त्यो पर्टिकुलर त्यो सब्जेक्ट शिक्षा चाहिँ सँगसँगै पारिवारिक जानुपर्छ जस्तो मलाई लाग्छ।
1: अब यसमा इन्चार्ज लेभलको पढाइ नेपालमा हुन्छ, इन्जिनियरिङ लेभलको पढाइ बाहिर विदेशमा हुन्छ, जुन सरले भन्नुभएको प्र्याक्टिकल एजुकेसन भनेको पनि हाम्रो इन्जिनियरिङ लेभलको पढाइ हो। अब हामीले विदेशमा इन्जिनियरिङ लेभलको पढाइको परिकल्पना कहिलेबाट गर्न सकिएला प्रश्नमा हार्दिक अनुरोध।
0: होइन यस्तो छ, परिवर्तन भनेको प्रोसेस स्ट्याटिक हुँदैन, त्यो डाइनामिक हुन्छ होइन। परिवर्तन सबै परिवर्तनशील हुन्छ तर अब त्यसको चाहिँ के छ भने त्यसको चाहिँ स्पिड कस्तो हुन्छ भन्ने मात्रै कुरो एउटा पोइन्टमा आउला। बिस्तारै हिजोको एजुकेसन सिस्टम र आजको एजुकेसन सिस्टममा फरक छ। अब तर हाम्रोमा चाहिँ अहिले तपाईँले देख्नुभयो भने म आफै कलेज चलाउँछु, कुनै बेलामा मेरो कलेजमा 1200 स्टुडेन्ट छ थियो भने अहिले 600-700 स्टुडेन्ट छन्। हाइली मान्छेहरूले प्लस टू पढ्छन्, ब्याचलर्स पढ्न चाहिँ विदेश जाने गर्छन् होइन, विदेश जाने क्रम माइग्रेसन तपाईँको सके होइन संसारै भरि छ तर हाम्रो नि कम्पिटेटिभ एजुकेसन बनाउनु पर्यो होइन पहिला कुनै बेलामा हाम्रोमा इन्जिनियरिङ पढ्न डक्टर पढ्न अहिले पनि केही विद्यार्थीहरू बाहिरबाट आउँछन् नि फेरि हाम्रो जुन किसिमको जियोग्राफी छ जुन किसिमको वेदर छ त्यो स्टुडेन्टलाई पढ्न लायक वेदर पनि हो होइन तर अहिले अहिले चाहिँ हाम्रो के छ भन्दाखेरि सिम्पल चाहिँ के छ पढेर आखिरमा डिग्री लिएर के गर्ने त एडिएमा पैसा कमाउनु पर्छ जीविका उपार्जन गर्नुपर्छ त्यसको लागि चाहिँ बाहिर जान पर्ने पर्छ भन्ने कन्सेप्ट चाहिँ जुन कुरो अहिले हामी चाहिँ पोलिटिकल्ली चाहिँ अलिकति पोलिटिकल स्टेबिलिटी नभएको कारणले पनि होला त्यसरी परिवर्तन चाहिँ छ थोरै अहिले जुन चाहिँ इन्फ्लुएन्स भन्दा नि जुन किसिमको जस्तै अहिले तपाईँ हेर्नुहुन्छ भने मैले पनि ब्याचलर्स बाहिर पढेको मास्टर्स बाहिर पढेको अब अहिले के छ भने तपाईँलाई कलेज लेभलमा चाहिँ तपाईँलाई म्यान्डेटोरी अटेन्डेन्सै छैन कि तपाईँलाई गए पनि हुन्छ नगए पनि हुन्छ तपाईँले जाँचमा कति पढ्नुहुन्छ र कति कति चाहिँ जाँचको लागि कति पढ्नुहुन्छ र इक्जाममा कति ल्याउनुहुन्छ भन्ने इम्पोर्टेन्ट होइन कि 365 डेजमा तपाईँले 250 डेज तपाईँले लेक्चर अटेन्ड गर्नुभयो भने केही न केही सिक्नुहुन्छ कि इम्पोर्टेन्ट चिज चाहिँ त्यो क्लासरुम भनेको एउटा एउटा कुनै बेलामा चाहिँ हाम्रो सोच के थियो भने एउटा चाहिँ के अरे मान्छे चाहिँ इनसाइड द बक्स सोच्थे होइन अनि त्यसपछि आउटसाइड द बक्स भन्ने सोध्न थाल्यो अब अहिले देयर इज नो बक्स भन्ने कन्सेप्ट छ होइन तपाईँलाई बक्स चाहियो भने तपाईँ क्लियर गर्नुहोस् एन्ड देन यु थिङ्क अबाउट इट होइन अहिले बक्स हुँदैन सोध्नुपर्छ भन्ने छैन नि अहिले त्यो भएपछि अहिलेको जुन जुन किसिमको चाहिँ एउटा घोकाई एउटा टिचरले चारवटा किताबहरू एउटा किताब निकाल्छ अनि त्यो किताबलाई चाहिँ क्लासरुममा गएर एउटा चाहिँ लेक्चरहरूले फेरि चाहिँ के भन्छ त ब्ल्याकबोर्डमा व्हाइटबोर्डमा त्यो फेरि नोट लेखाइदिन्छ विद्यार्थीले फेरि त्यो नोट सार्छ अनि जाँचमा गएर फेरि त्यही त्यही सब्जेक्टिभ क्वेसनमा चाहिँ त्यही उसले चाहिँ जे नोट लेखाएको छ त्यो सार्ने परम्परा अहिले पनि छ त्यसलाई चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ अलिकति अलिकति प्र्याक्टिकल बेस्ड एजुकेसन चाहिँ हुनुपर्छ जस्तो लाग्छ अब त्यो चाहिँ मेरो विचारमा अलिकति यो चाहिँ अब हाम्रो भन्दा पनि गभर्मेन्ट लेभलको जस्तै अहिले अहिले केही हदसम्म छ जस्तै भनौँ न तपाईँले जुन संयुक्त आइसकेपछि गणतन्त्र आइसकेपछि लोकल लेभलमा लोकल करिकुलम पढाउनु पर्ने भन्ने छ होइन आफ्नो एउटा आइडेन्टिटीको कुरो पनि हो नि त म कुनै एउटा जातको छु र मेरो मलाई मैले कुनै विषयमा म पिएचडी पनि गरेँ तर मलाई मेरो भाषै आउँदैन भने त त्यसको अर्थ रहेन नि त होइन त्यो चाहिँ के छ भने स्विमिङको चाहिँ मा के ल्याएर स्विमिङ नगरेकै जस्तो हो कि एउटा एउटा तामाङ र नेवारले आफ्नो भाषा आउँदैन भाषामा आएपछि संस्कृति आउँदैन संस्कृतिमा आएपछि उसको धेरै कुराहरूले उसले मिस गरे हुन्छ उसले पढ्न त अरू कुरा जाने हुन्छ त्यो भएर त्यो त्योतिर अलिकति थोरै परिवर्तन चाहिँ भएको छ तर जो जुन रूपमा हुनुपर्ने त्यो परिवर्तन भएको छैन त्यो नहुनाको कारण चाहिँ अब तपाईँले नेपालको राजनीति देखिहाल्नु भएको छ होइन अब अलिकति राजनीति स्टेबल भएपछि सायद त्यतातिर पनि फोकस गर्छ जस्तो लाग्छ र महत्वपूर्ण कुरा छैन गभर्मेन्टले चाहिँ इभन उसको बजेटमा चाहिँ के छ भन्दाखेरि बढी फोकस चाहिँ एजुकेसनलाई रिसर्चलाई त्यसलाई चाहिँ बढी गर्नुपर्छ त्यो चाहिँ के छ भने कम्पेरिटिभली हाम्रोमा अरूभन्दा चाहिँ कम छ होइन मलाई त्यस्तो लाग्छ किनभने म आफै एउटा टेलिकम्युनिकेसन इन्जिनियर भएको हुनाले एउटा आवश्यकताका कुराहरू हुँदो रहेछ जस्तो मेरो देशलाई अहिले 5G 6G चाहिएको छ कि अब फाइबर बिछाउने कि पानीको पाइप बिछाउने भन्दा प्रायोरिटी त पानीको हो नि म बिङ एन इन्जिनियर मलाई नै अहिले फाइबर प्रति त्यति इन्ट्रेस्ट छैन किन भन्दाखेरि अब मान्छेहरू मैले अहिले तपाईँको मेलाम्चोको पानी कति 24-25 वर्षको खाना पाएन होइन पानी त आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्छ इन्टरनेट त आउला अहिले जति छ त्यसो भएर के हो त हामीलाई हामीले भन्ने गर्छौँ नि हामीले पढाए पनि हो नि त मास्टरको हाइरार्की अफ निड्स सबैले पढ्नु भएको छ होइन के हो त हामी हाम्रो निड वान्ट्स र डिजायरको कुरामा चाहिँ पहिला हामीले के डिजायर गरेको त्यो कुरा पुग्नु हो कि हामीलाई हाम्रो निड के हो होइन हामी के चाहन्छौँ भन्ने कुराहरूलाई अलिकति चाहिँ यो पोलिसी लेभलका मान्छेहरूले चाहिँ अलिकति सोच्न पर्छ जस्तो लाग्छ मलाई
1: जस्तो अहिले सिडिसीले इन्टिग्रेटेड करिकुलम 1-3 लागू गरेको छ अनि 4-8 50% प्र्याक्टिकल 50% थ्योरी भनेको छ 9-12 75% थ्योरी र 25% प्र्याक्टिकल भनेको छ अब यहाँनिर इन्टिग्रेटेड करिकुलममा अहिले सरले भने जस्तै गरेर प्र्याक्टिकल रूपमा विद्यार्थीको एकीकृत रूपमा सिकाउने कुराहरू छन् यसलाई पनि प्रयोगमा कम ल्याइएको छ अनि प्र्याक्टिकल कुरा त प्र्याक्टिकल गराउनै छैन शिक्षकले आफ्नो कोर्सको पट्टिबाट मार्क हालिदिएको छ विद्यार्थीको पर्सेन्टेज बढेको छ क्षमता अवन्नति भएको छ अब यसलाई सरको विचारमा प्रश्न हाल्नु
0: तर पहिला कुरो त मलाई यो जुन स्कुलको छ नि हाम्रो मलाई बोर्ड छ नि सिङ्गल बोर्ड हुनुहुन्न जस्तो लाग्छ कि जस्तै अब मधेस प्रदेशको मधेस प्रदेश र कर्णाली गएर काठमाडौँको एउटै बोर्ड लेख्न थाल्यो भने तपाईँले चाहिँ के छ भन्दाखेरि तपाईँले एउटा चरा लाएर माछा लाएर एउटा त्यो जन्तुलाई एक एक तपाईँले चाहिँ रुचमा लाउनु हुन सक्दैन होला नि त्यसरी जुन जुन मूल्याङ्कन गरिन्छ नि त्यो हेर किनकि हाम्रो त्यसकाल खण्ड परिस्थिति भनिन्छ नि जस्तै अब त्यो चाहिँ मेरो आफ्नो विचार चाहिँ यसलाई चाहिँ अलिकति हाम्रो जुन एउटा बोर्ड छ नि त्यो बोर्डै चेन्ज गर्नु जुन बोर्ड चेन्ज गर्नुपर्छ जस्तो लाग्छ जस्तै तपाईँलाई कर्णाली प्रदेशको लागि कर्णाली प्रदेशमा स्कुलको करिकुलम कसरी डिजाइन गर्ने एउटा बेसलाई चाहिँ तयार गर्नु पर्यो आखिरमा आखिरमा म्याथमेटिक्स त 2 x 2 = 4 हाम्रो यहाँ पनि हुन्छ इन्डियामा पनि हुन्छ हार्डवेयर पनि अस्कर नै होला बेसिक चिजहरू त अरू कुराहरू चाहिँ त्यहाँको त्यहाँ पढाउने तरिका त्यहाँको व्यक्तिहरूको व्यक्ति र काठमाडौँमा जुन किसिमको जुन मान्छेहरूले आफ्नो जीवनयापन गर्छन् त्यसको टोटल्ली फरक हुन्छ कि त्यसो भए त्यो वान साइज फिट्स अल भन्ने चाहिँ त्यो एनालोजी राख्नु हुन्न जस्तो मलाई लाग्छ होइन त्यसो भए करिकुलम बनाएर मात्रै होइन करिकुलम त मैले पनि हेरेको थिएँ करिकुलमको मात्रै के छ भन्दाखेरि तपाईँले अब त्यसको इभ्यालुएसन एन्ड मोनिटरिङ पार्टहरू एकदमै कमजोर छ होइन तपाईँले हेर्नु भने एउटा बिचरा 3 क्लास पनि 4 क्लास पनि विद्यार्थी आफूभन्दा भारी चाहिँ किताब बोकेर हेर्नुपर्छ होइन त्यसो भए तपाईँले अब अरू त्योभन्दा पनि अझ युवा एक्सेसन डेभलपमेन्टकै कुरा गर्नु भने पढ्नु मात्रै ठुलो कुरो होइन नि त तपाईँले 3 आना 4 आनामा स्कुल छ स्पोर्ट्सको एक्टिभिटिज केही पनि छैन होइन त्यो भएर तपाईँले एउटा तपाईँको बच्चालाई स्कुल पठाएर उसले सबैमा 1 क्लास लगाउँदैमा त्यो खुसी हुने बेला छैन कि उसको एक्स्ट्रा एक्टिभिटिजहरू के छ उसको एउटा स्कुल भनेको स्कुल पढ्न लायक छैन तपाईँले एउटा फ्रेस काठमाडौँमा हेर्नुभयो भने बिचरा फ्रेस एयर पनि खान पाउँदैन त्यो विद्यार्थीहरूले त्यसमा त्यसले अब पढेर नै के होला र मलाई चाहिँ के छ भन्दाखेरि यसमा चाहिँ जुन एउटा स्कुल बनाउनलाई स्कुलमा के करिकुलमको पाटो भन्दा पनि पहिला कति जग्गामा स्कुल बनाउनु पर्ने के हुनुपर्ने हो होइन त्यो एउटा बेसिक इन्भाइरोमेन्ट हुनु पर्यो क्या त्यसो भएर हामीलाई अहिले के चाहिएको भनेको अब एउटा कुरो त के छ भने पढ्ने कुरा त कतिपय कुराहरू अब अफलाइन अनलाइन पढ्ने होला एट द एन्ड अफ द डे सबै एउटा कोर्स हाल्नुपर्छ भन्ने पनि छैन होइन तपाईँले अब सबैले त्यो अहिलेको चाहिँ तपाईँले हेर्नुभयो भने पढ्न पढ्ने कुराहरू त धेरै छ नि त्यो पढ्ने मात्रै नभनेको चाहिँ त्यो व्यक्तिले चाहिँ 100 मार्क्समा कति फर्की हुँदैन अथवा 1+ अथवा 2+ ल्याउँछ भन्ने भन्दा पनि उसको ज्ञानको क्षमताको कुरा ज्ञान कति छ भन्ने कुरो नलेज इन्हान्स गर्ने कुरो फेरि नलेज मात्रै नभएर होइन नलेज त होला होइन नलेज भएर नलेजलाई विजडममा उसले कन्टेक्ट गर्न सक्छ कि सक्दैन भन्ने कुरो हाम्रो एजुकेसन हाम्रो पहिलाको गुरुकुल भन्ने छ नि त गुरुकुलको एजुकेसन भनेको विजडम बेस्ड एजुकेसन हो हाम्रो चाहिँ अलिक एजुकेसन चाहिँ नलेज बेस्ड एजुकेसन हो होइन बन्दुक पड्काउनलाई मलाई सिकाएर मैले जहाँ पाएँ बन्दुक पड्काएँ भने त राम्रो भएन नि त त्यो बन्दुक पड्काउन सिकाउँदाखेरि चाहिँ कसरी मलाई कहाँ बन्दुक पड्काउन पर्छ र कहाँ पढाउनु हुन्न भन्ने त्यो मेरो विजडमले दिन्छ अनि त्यो विजडम भनेको पढाएर पढिँदैन त्यो इन्भाइरोमेन्टले दिने हो त्यो एउटा बुक पढ्ने र करिकुलमको इन्भाइरोमेन्टले त्यो विजडम त्यसले प्रदान गर्दैन त्यो चाहिँ तपाईँ कोसँग पढ्नु भएको छ कस्तो इन्भाइरोमेन्ट छ तपाईँको क्लासरुम कस्तो छ तपाईँलाई एक्स्ट्रा करिकुलर एक्टिभिटीहरू के गर्नुहुन्छ होइन तपाईँको समाज कस्तो छ होइन तपाईँको राजनीति देशको राजनीति के छ यी सबै भेरिएबलहरूले तपाईँको विजडमलाई निर्धारण गर्छ कि नलेजलाई त नलेज त भनेर तपाईँले होइन मैले कुनै ठाउँ कोठामा विभिन्न वस्तुहरू छ नि हेरेँ ती अल द डेटा पोइन्ट्सहरू हुन् डेटा पोइन्टलाई मलाई अर्गनाइज गरेर एउटा कन्क्लुजन निकाल्यो भने त्यो नै नलेज हो नि होइन र अब त्यो नलेजलाई तपाईँले विजडममा परिणत गर्नु भएन भने चाहिँ त्यसको अर्डर भएन त्यसो भए हाम्रो एजुकेसन चाहिँ नलेज बेस भन्दा पनि विजडम बेस हुनुपर्छ भन्ने हो जुन चाहिँ फेरि त्यो हामीले अहिले भन्नु पर्दैन हाम्रो गुरुकुल शिक्षा भनेकै विजडम बेस एजुकेसन हो कि नलेज बेस एजुकेसन होइन नलेज तपाईँले स्कुलै नभए नि गेन गर्न सक्नुहुन्छ नलेज तपाईँ आज दिनभरि तपाईँ कुनै ठाउँमा हुनुहुन्छ अनि अरूले के गरेका छन् अरूले कसरी बनाएका छन् भनेर त्यो नलेजहरू चाहिँ के छ भने तपाईँले गेन गर्न सक्नुहुन्छ तर त्यसबाट त्यो विजडम निकाल्नलाई चाहिँ गाह्रो हुन्छ त्यसमा अलिकति चाहिँ यो चाहिँ कस्तो नि करिकुलममा मात्रै फोकस गर्ने होइन कि तपाईँले इन्फ्रास्ट्रक्चरहरू टिचर्स ट्रेनिङ भयो जस्तो मैले तपाईँलाई एउटा एकदमै इम्पोर्टेन्ट इक्जाम्पल बताइदिन्छु नेपालमा अहिले डक्टरहरूको जाँच लिन्छन् होइन के अरे त्यो उसको के भन्छ त्यसलाई एक्जाम ठ्याक्कै मलाई होइन होइन डक्टरको लाइसेन्स इक्जाम हुन्छ नि लाइसेन्स त्यो इक्जाम नभइकन तपाईँले चाहिँ डक्टर हुन पाउनुहुन्न होइन अब तपाईँले एमबी गरेर तर पनि तपाईँले चाहिँ बारको लाइसेन्स नलिकन तपाईँले ल प्र्याक्टिस गर्न पाउनुहुन्न. अनि हाम्रो शिक्षामा चाहिँ के छ, जसले पढाउनु पाउने यो त के हुन्छ भन्दाखेरि त्यो तपाईँको बारको इक्जाम अथवा डक्टरको इक्जाम भन्दा पनि एकदमै खतरा इक्जाम हुनु पऱ्यो कि जो मान्छेलाई पास गरे, पास गरेपछि तपाईँलाई ओहो त्यो शिक्षाको लाइसेन्स पास गर्ने मान्छे चाहिँ त्यो उसले पास गरेको छ भन्ने बित्तिकै यो मान्छे खतरा हुन्छ भन्ने समाजमा त्यस्तो रेपुटेसन होस् न. अब अहिले हाम्रो समाज हाम्रो चाहिँ दुःखको कुरा के छ भने दुःखको कुरा के छ भन्दाखेरि अब हुन त यसरी भन्न नहुने हो तर फ्याक्ट हो होइन. अब कतिपय कुराहरू अब तपाईँले अन्त जाडी कतै पाउनु भएन भने अहिले मास्टरमा जाडी खाने चलन छ कि त्यो चाहिँ हाम्रो देशको लागि दुर्भाग्य हो. तर त्यो तपाईँले यदि चाहिँ तपाईँले चाहिँ त्यो लाइसेन्स गर्नुभयो, लाइसेन्स एकदमै टफ गराएर पास गरेर उनीहरूको मिनिमम स्यालेरी पनि अलिकति बढाउनु भयो भने अलिकति शिक्षाको स्तर चाहिँ आशय बढ्छ जस्तो लाग्छ मलाई.
1: अब यो देशमा पख नपढिकन कविता लेख भन्ने देश हो, अनि लकडाउनको बेलामा जस्तो आइसिटी डिजिटल लिट्रेसीको कुरा धेरै कुरा भए तर कम्प्युटर सब्जेक्टलाई सन्दर्भ सामग्रीमा प्रयोग गर्नु भनेको छ, अनि आइसिटी डिजिटल लिट्रेसी हुनुपर्छ भनेर यसमा धारणा
0: होइन. यस्तो छ अब यस्तो हुन्छ मैले पहिला कुरो के हुन्छ भने कुनै पनि चिजको ग्रोथ अर्ग्यानिक ग्रोथ हुनुपर्छ भन्ने कुरो हो कि. तपाईँले तपाईँलाई तपाईँलाई के छ भन्दाखेरि तपाईँले अब लेख्ने कुरा तपाईँले तपाईँले डायरीमा एभ्री डे डायरी लेख्नुहुन्छ, लेख्ने ह्याबिट छ भने तपाईँले कापीमा नलेख्नु, तपाईँले त्यसपछि त्यसको आइसिटी भर्सन भनेको ब्लगिङ हो नि त, एक स्टेप अगाडि जानुपर्ने. तर त्यो ब्लगिङ गर्नको लागि तपाईँले पहिल्यै डायरीमा लेख्न सक्ने हैसियत हुनु पऱ्यो कि. तपाईँले ब्ल्याकबोर्डमा लेख्नु, ब्ल्याकबोर्डमा मार्करले लेख्नु भन्दा अगाडि चक र डस्टरले त्यो फेज चाहिँ मैले पार गर्नुपर्छ जस्तो लाग्छ हाम्रो. त्यसो भने एकैचोटि चाहिँ आइसिटीमा जाने भन्दा पनि के गर्न सकिन्छ, त्यसको युटिलाइजेसन के हो भन्ने कुरा हो. अब आइसिटी भनेको चाहिँ के छ भने स्मार्ट बोर्डमा लगेर पावर पोइन्ट प्रेजेन्टेसन गर्ने आइसिटी होइन होइन. तपाईँलाई बेसिक यसमा होइन त्यो होइन नि, त्यो त तपाईँले भनेको त्यसमा अगुमेन्टेड रियालिटीहरू छ, भर्चुअल रियालिटीको कुराहरू छ. तपाईँले एउटा मुटुमा साइन्समा मुटुको धड्कन चाहिँ तपाईँले त्यसको 3D इमेजमा जसरी हेरेर चाहिँ त्यो कसरी फङ्सन गर्छ भनेर त्यो हेर्नुभयो भने तपाईँलाई त्यो किताब पढ्नु पर्दैन होइन. हामी त त्यतिर लाग छैन. हाम्रोमा के छ भन्दाखेरि हाम्रो आइसिटी भनेर चाहिँ के छ भन्दाखेरि स्कुलमा कम्प्युटर किनिदिने, वाइफाई राखिदिने, अनि युट्युब हेर्ने, अनि पावर पोइन्ट चाहिँ के अरे हाम्रो स्कुलमा त स्लाइडमा पढाउँछन् भन्ने चाहिँ आइसिटी चाहिँ होइन. आइसिटीको त्यो अब त्यो चाहिँ कस्तो हो, त्यो घरमै गर्ने कुरा हो. त्यसमा आइसिटीलाई अलिकति फरक तरिकाले लिनलाई चाहिँ के छ भन्दाखेरि कतिपय टिचरहरूले भनौँ न अहिले पनि तपाईँले हेर्नुहुन्छ भने नेपालका कतिपय स्कुल कलेजहरूले पब्लिक डोमेनको इमेलहरू प्रयोग गर्छन्. एउटा एउटा सगरमाथा स्कुल भनेर छ भने सगरमाथा 123@gmail.com भन्ने इमेल चलाएर बस्छन्. अब त्यो स्कुलले आइसिटीको लागि एडभोकेसी गर्न कतिको होइन, एउटा एउटा नेपालमा चाहिँ तपाईँले mercantile.edu.mp डोमेन दिन्छ. होस्टिङ तपाईँले 1GB होस्टिङलाई 50-75 रुपियाँ स्टाटिक वेबसाइट बनाउनलाई सकिन्छ होइन. तपाईँले एउटा मैले कुनै स्कुलले मलाई चाहिँ पब्लिक डोमेनको जिमेलबाट इमेल पठाएपछि त्यो अथेन्टिक हो कि होइन भनेर मैले कसरी गर्ने. त्यसो भए हामी चाहिँ यसमा पनि बेसिक उसमै चाहिँ अल्झिया छौँ कि हामी अब अलिकति भनौँ न गभर्मेन्टले पनि कुनै स्कुललाई चाहिँ सहयोग गर्ने भनेको कम्प्युटर किनिदिने होइन स्मार्ट बोर्ड कि अहिले स्मार्ट बोर्डको चलन चलाएको छ, स्मार्ट बोर्डमा कसरी पढाउँछन् भनेको चाहिँ ऊ त्यहाँ चाहिँ त्यो चाहिँ भिडियो देखाउने गर्दो रहेछन् कि त्यो अलिकति होइन. स्मार्ट बोर्ड अब तपाईँले त्यो कसो भने त्यो स्मार्ट फोन चलाउनलाई आफू पनि त स्मार्ट हुनु पऱ्यो होला होइन. त्यो विचार टिचरले भनौँ न अहिले तपाईँले मैले भने तपाईँले माइक्रोसफ्टले एजुकेसन प्याकेज स्कुलहरूलाई फ्री दिएको छ, गुगलले दिएको छ, यति फ्री रिसोर्सेसहरू छ कि त्यो रिसोर्स युटिलाइजेसन चाहिँ हामीले अहिलेसम्म गर्न सकेका छैनौँ. एउटा विद्यार्थीले तपाईँले गुगल डकमा गुगल सिटमा असाइनमेन्टहरू अहिलेसम्म गर्दैन, गुगल क्लासरुममा भएर अब अहिले पनि के छ भन्दाखेरि 3 घन्टा बसेर त्यहाँ पेन्सिल लिएर गएर लेखेर चाहिँ पढ जापिनु चलन छ होइन. अब कुनै पनि अलिक ट्रायल गर्न सकिन्छ होला नि त होइन. के छ मैले ह्यान्डराइटिङको एउटा पाटो छुट्टै हो होइन. अहिले तपाईँले भोइसले टाइप गर्ने बेलामा ह्यान्डराइटिङमै म चाहिँ ह्यान्डराइटिङमा फोकस गर्नुपर्छ भन्ने विचारधाराको मान्छे होइन. कोही मान्छेलाई इन्ट्रेस्ट छ भने त्यसको लागि त्यो पनि एउटा विधा हो कि. तपाईँलाई कविता लेख्न मन लाग्ला, कथा लेख्न मन लाग्छ, मलाई ह्यान्डराइटिङमा क्यालिग्राफीमा इन्ट्रेस्ट हुनसक्छ, तर त्यो चिजहरू जस्तो असाइनमेन्ट सब्मिसनहरू बुझाउने एउटा आर्ट क्लासमा तपाईँले अब नेपालीको हाम्रो असाइनमेन्टहरू इक्जामहरू सबै अनलाइन हुन्छ भन्न सकिन्छ नि त, त्यो अहिले पनि गरिरहेको छैन कि। त्यसो हाम्रो आइसिटी चाहिँ के भयो भन्दाखेरि स्मार्ट बोर्ड वाइफाई र कम्प्युटरमा चाहिँ मामै रोकियो, त्यो चाहिँ आइसिटी होइन जस्तो लाग्छ। आइसिटीको आइसिटी एकदमै भेट छ, स्मार्ट गभर्मेन्ट भनेको के हो भन्ने कुराहरू त्यहाँबाट बल्ल ती विद्यार्थीहरूले चाहिँ जान्ने हो, फर्म भरेन भन्ने कुरा तपाईँलाई तपाईँले देख्नुहुन्छ नि। हामी आइसिटीमा कति कमजोर छौँ भनेर जिल्ला सिडिओ कार्यालयमा अथवा मालबोट अगाडिमा पासपोर्ट लिने ठाउँमा चाहिँ पासपोर्टको फर्म भर्ने एउटा अर्को नपढेको मान्छेले कम्प्युटरको स्टोर खोलेर त्यसले चाहिँ 500 रुपियाँ दिएर एउटा चाहिँ पढे लेखेको मान्छेको फर्म भरिन्छ भने हामी चाहिँ खाएछौँ त्यसबाट प्रश्न हुन्छ नि त। तपाईँले आफ्नो फर्म आफै भर्न सक्नुहुन्न भनेपछि कमजोरी त त्यहाँ छ नि। त्यसो यसमा चाहिँ धेरै नै मेहनत गर्नुपर्छ जस्तो लाग्छ मलाई
1: एकदमै। जस्तो लकडाउन भन्दा पछि विद्यार्थी पठनमा निकै ह्रास आएको छ, अब यसमा हिजो पढाउने काम गरिन्थ्यो, बिचमा आएर सिकाउने काम भएको छ, अब सहजीकरणको कुरा आएको छ। अब सहजीकरणको लागि हाम्रा शिक्षकहरूलाई शिक्षकहरूलाई कस्तो किसिमका ट्रेनिङ दिनलाई आवश्यकता होला प्रश्न आउँछ।
0: अनि यसो पहिलो कुरो त अब यो एकदम आइसिटीको अहिले हाइब्रिड मोडमा जानुपर्छ जस्तो लाग्छ मलाई पनि होइन। जस्तो तपाईँले कतिपय कुराहरू अहिले तल्लो स्तरको क्लासमा चाहिँ हामीले जहिले पनि यो के भन्छ 3 घण्टा 3.5 घण्टाको जाँच दिने 100 मार्क्सको जाँच दिएर अनि त्यसलाई ग्रेडिङ गर्ने सिस्टम छ नि त। तपाईँले एउटा 5 नम्बरको सब्जेक्टिभ क्वेसनलाई तपाईँले चाहिँ भनौँ न त्यो क्वेसनको एन्सर चाहिँ तपाईँले दिनलाई के छ भन्दाखेरि 10 वटा अब्जेक्टिभ क्वेसन सोध्नुभयो भने त्यो सब्जेक्टिभ क्वेसनको एन्सर आउँछ कि होइन। त्यो चाहिँ गर्नुभयो भने फेरि हामीलाई फेरि मैले पटक पटक स्कुलहरूमा गएर मैले क्लास लिँदाखेरि एउटा कुरा सोध्छु कि विद्यार्थीलाई टिचरलाई सोध्छु, मैले सोध्छु कि तपाईँले 5 नम्बरको क्वेसनलाई कति लाइन कति प्याराग्राफ लेख्नुपर्छ भनेर सोद्धाखेरि चाहिँ उहाँहरूको चाहिँ साइन्टिफिक जवाफ हुँदैन कि। एजुकेसन भनेको त साइन्टिफिक बेसमा आधारित हुन्छ, लजिकमा आधारित हुन्छ, उहाँसँग लजिकै छैन। है एक प्याराग्राफ लेखेको हुन्छ, 10 लाइन लेखे पनि हुन्छ भनेर भन्नुहुन्छ होइन। अनि मैले भने तपाईँको तिन घण्टाको एक्जाम भनेको 60 से 180 मिनट हुन्छ होइन। 180 मिनटमा तपाईँले जानेर नजानेर जे गरेर नै 180 मिनटभन्दा बढी पाउनुहुन्न होइन। भनेपछि त तपाईँको 5 मार्क्समा भनेको त 5 मार्क्स भयो भने चाहिँ तपाईँले 1 मिनटमा चाहिँ तपाईँले त्यो क्यालकुलेसन गर्नु पऱ्यो नि होइन। 180 नम्बरको क्वेसन आयो भने 1 नम्बरलाई चाहिँ 100 मिनट चाहिँ 100 नम्बरको क्वेसनलाई 180 डिभाइडेड बाई 100 गर्दाखेरि 1 मार्क्सको क्वेसनलाई तपाईँले 1.8 मिनट पाउनुहुन्छ कि। 1.8 मिनटभन्दा बढी तपाईँले जाने पनि लेख्न पाउनुहुन्न, त्यो त साइन्टिफिक कुरा हो नि त। तपाईँले मलाई चाहिँ गाईको बारेमा लेख्नुहोस् भन्यो भने गाईको बारेमा मैले किताब लेख्न सक्छु, तर गाईको बारेमा 1 नम्बरको क्वेसन आयो भने मैले कति समय दिनुपर्छ भन्दाखेरि 1.8 मिनट दिनुपर्छ, त्यो त साइन्टिफिकली प्रुभन हो नि त। त्यसपछि गाईको बारेमा तपाईँले 1.8 मिनटमा कति लेख्न सक्नु त्यो लेख्नु पऱ्यो कि। 10 मार्क्सको क्वेसन भयो भने 10 मार्क्स टाइम्स 1.8 भनेको 18 मिनट लेख्न पऱ्यो कि। त्यसो उहाँले लेख्दाखेरि के लेख्नु कसरी 5 मिनट लेखिन्छ, त्यो किसिमले अलिकति त्यो लजिकल्ली साइन्टिफिकली पनि पढाएको देख्दिनँ कि। त्यसो भए अब धेरै जानेको त्यो भएर यसै अलिकति सब्जेक्टिभ नभएर अब्जेक्टिभ तरिकाले पनि गर्नु पऱ्यो, जुन किसिमको फेरि हाम्रो एक्जामिनेसन सिस्टम छ नि त। अब हाम्रोमा नर्मली प्रत्येक स्कुलमा चाहिँ क्विजहरू हुँदैन कि, खालि इक्जाम तपाईँले आज पढाएर भोलि नै क्विज भयो भने त त्यो जाँच हो नि त। हाम्रो जाँच चाहिँ एकदमै ट्रेडिसनल कन्जर्भेटिभ जाँच भयो कि। अनि 1 महिनापछि त मलाई भोलि क्विज आउँदैछ, क्विज भएपछि मलाई त्यसलाई प्रिपेयर गर्नुपर्छ भनेपछि त मैले क्विजको लागि केही सिक्छु नि त। त्यस्तो साथ क्विज हुँदैन, त्यसो भने यो पनि यो इक्जामको सिस्टम अलिकति बदल्नुपर्छ। बाँकी र पढाउने टिचरलाई के छ भन्दाखेरि पढाउने टिचरले त एउटा किताब दिए हुन्छ, उसले त्यो चाहिँ 3 वर्ष पढाइदियो भने त उसलाई त्यो मेहनत गर्नु पर्दैन कि, त्यो त होइन। तर त्यसमा चाहिँ अलिकति के छ भन्दाखेरि त्यो पढाउने मात्रै नभएर त्यसको प्र्याक्टिकल आस्पेक्टहरू के हो त होइन। मानौँ न एउटा चाहिँ सामाजिक शिक्षामा चाहिँ पढाएको काम यो हुन्छ भनेर पढायो भने त त्यो टिचरलाई त कन्ट्याक्ट हुन्छ, विद्यार्थीले आउला, तर ओडासँग नहोर ओडाको काम चाहिँ अनि हाम्रोमा छँदै छैन कि। नभएपछि त विचार त्यसले भोग्या हुन्छ नि त होइन। त्यो चिज चाहिँ अलिकति टिचरलाई पनि अलिकति के छ भन्दाखेरि अलिक थोरै प्रेसर गरेर नयाँ चिजहरू के गर्न सकिन्छ, फरक ढङ्गले के गर्ने होइन। लास्ट इयर पढाएको चाहिँ इभन प्रिन्सिपलले इभ्यालुएसन गर्दैन, इभ्यालुएसन गर्ने क्राइटेरियाहरू के हो त्यो पनि चाहिँ त्यो पोलिसी लेभलका मान्छेहरूले क्रिएट गर्दैनन् होइन। हाम्रो चाहिँ टिचर इभ्यालुएसन त एकदमै कम छ। टिचर इभ्यालुएसन भनेको हामी किन गरिन्छ भन्दाखेरि उसको तलब बढाउनको लागि मात्रै गरिन्छ। कतिजना विद्यार्थीले पास गर्छन् भनेर चाहिँ गरिँदैन, तर विद्यार्थीको इभ्यालुएसन हामीले कसरी गरिन्छ भन्दाखेरि जाँचमा गरिन्छ, अफकोर्स जाँच बेसी हामीले उसको काट्दै जाँचिन्छ। अनि उसले पढाएको जस्तै डक्टरहरूको अहिले इभ्यालुएसन गरिन्छ डेभलप कन्ट्रीमा, इन्डियामै गरिन्छ। उसले उसले ट्रिटमेन्ट गरेको पेसेन्ट्सहरूको चाहिँ सक्सेस रेट कति भयो भनेर चाहिँ त्यस इभ्यालुएसन गरिन्छ कि। अब हाम्रो यहाँ चाहिँ त्यो इभ्यालुएसन चाहिँ छैन। अब त्यो इभ्यालुएसन चाहिँ मलाई चाहिँ गर्ने एउटा टिचर लास्ट इयरको भन्दा त्यसको अहिले त्यो त्यसको त्यसमा के उसले आफूले इन्हान्स गर्यो, के राम्रो छ भन्ने कुराहरू तलब बढ्दै गर्दाखेरि उसको पढाउने तरिका अनि पढाउने क्षमता अभिवृद्धि भएको भएन भन्ने कुरा पनि इभ्यालुएसन गर्ने एउटा चाहिँ क्राइटेरिया बनाउनु पर्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: धेरै धेरै धन्यवाद दीपक सर, हजुरको अमूल्य समयका बाबजुद पनि आफ्ना विचारहरू र आफ्ना अनुभवहरू सेयर गर्नुभएकोमा। मैले प्रश्नलाई छुटेका र यो कुरालाई उजागर गर्नुपर्छ भन्ने साथमा हजुर चाहिँ स्थानीय तहमा मेयरमा पनि उजागर हुनुभएको झिनु मतले उपविजेता हुनुभएको र यसमा हजुरको शिक्षाप्रतिको अवधारणा के थियो प्रश्नमा हात गर्नुभयो।
0: एकदम राम्रो प्रश्न गर्नुभयो, जुन चाहिँ फेरि आज मेरो त्यो रिकाउन्टिङ भएको हुनाले त्यसको चाहिँ अदालतले रिकाउन्टिङ चाहिँ एक महिनाभित्र गर्ने भनेर त्यहाँ अस्ति फैसला गरेर आज पूर्णपाठ पनि आयो। तर यसो छ मेरो एउटा म आफै एउटा पहिलेदेखि शिक्षक भएको र मैले आफ्नो स्कुल कलेज पनि भएको हुनाले नगरपालिकालाई एउटा एजुकेसन चाहिँ मेरो एकदमै प्रायोरिटी थियो कि। मैले मेरो चनौ जिल्लाकै दास नगरपालिकामा विभिन्न स्कुलहरूमा जान्थेँ, जुन बोर्डिङ पढ्ने स्कुलको विद्यार्थीका आर्ट क्लास पढ्ने विद्यार्थी र गभर्मेन्ट के अरे सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको जुन त्यो कम्पेरिजन हेर्नुभयो भने त्यो डरलाग्दो कम्पेरिजन थियो कि। तर त्यो कहिले त्यो कम्पिटिसनमै नआउने खाले थियो। अब त्यसलाई के छ भन्दाखेरि म चाहिँ एउटा के बुझ्छु भन्दाखेरि एउटा आठ वर्षको बच्चा जति क्लासमा पढोस् उसको पोटेन्सियल चाहे त्यो मान्छे तनहुँ जिल्लाको होस् चाहे काठमाडौँको होस् चाहे त्यो न्युयोर्कको होस् उसको पोटेन्सियल एउटै हुन्छ। त्यो पोटेन्सियललाई कसरी ट्याप गर्ने र उसलाई कस्ता किसिमका रिसोर्स युज गरेर उसमा भएको त्यो पोटेन्सियल निकाल्ने भन्ने कुरा इन्स्ट्रुमेन्ट चाहिँ हामीलाई चाहिन्छ जस्तो लाग्छ कि होइन। तपाईँले तपाईँ इफ यु आर अ गुड म्युजिसियन तपाईँसँग राम्रो इन्स्ट्रुमेन्ट भयो भने तपाईँले राम्रो प्ले गर्नुहुन्छ, इन्स्ट्रुमेन्टै खराब भयो भने त प्ले गर्न सक्नुहुन्छ नि। त्यो एजुकेसन भन्ने नि किताब मात्रै नभएर त्यो इन्स्ट्रुमेन्टलाई इन्स्ट्रुमेन्ट युज गर्नुपर्छ। त्यस्ता इन्स्ट्रुमेन्टहरू मैले चाहिँ के छ भने जुन चाहिँ व्यास नगरपालिकाभित्रै एउटा छुट्टै इक्जाम लिने होइन टिचरहरूको ट्रेनिङहरू भयो, टिचरहरूलाई अलिकति राजनीति गराएको छ भने राजनीति अब राजनीतिबाट अलिकति टाढा राख्ने, टाढा राख्ने भन्दा उहाँहरूलाई टाढा राख्ने भन्दा त्यतिकै टाढा राख्न मिल्दैन, तर के भने उहाँलाई बढी चाहिँ एजुकेसनमा फोकस गर्यो भने यतापट्टि मान्छेले फुर्सद बढी भएर राजनीति गरेर हुन्छ नि त, फुर्सदै दिएन भने त उनीहरूले चाहिँ त्यो चाहिँ के छ भने हाम्रो अहिलेको तपाईँको गाउँको पढाइ के छ भने आधा घन्टा दस मिनट पन्ध्र मिनट हिँडेर आयो अनि पसिना पसिना भएर आयो एउटाले ड्रम बजाइदिन्छ एसेम्ब्ली गऱ्यो अनि हेरेर क्लासमा गयो अन्तिम गएर त्यो गऱ्यो एक कक्षादेखि दस कक्षासम्म मोनोटोनस पढाइ भयो कि। त्यो मोनोटोनस पढाइलाई अलिकति कसरी परिवर्तन गर्न सकिन्छ भन्दा मैले मेरो आफ्नो मेनिफेस्टो पनि राखेको थिएँ। त्यसको लागि चाहिँ बढी मैले चाहिँ अलिकति सबै इक्वल चाहिँ सबै स्कुलमा चाहिँ अलिक टिचर्स ट्रेनिङ र टिचर्सको बढी चाहिँ घोकाउने काम गरेर चाहिँ गरेका छैनन्, अलिकति प्र्याक्टिकल बेस्ड एजुकेसन र हेन्डजन बढी गर्ने र मैले मेरो चाहिँ एउटा अर्को के थियो भन्दाखेरि टाइम टु टाइम चाहिँ के छ भने एउटै टिचरले पढाउन मनोटोनस भयो भने किनभने अहिले नगरपालिकालाई अथोरिटी दिएको छ भनेको त्यो विचार त्यो विचार एउटा स्कुलको विद्यार्थीले मैले पढाएको टिचरले सबभन्दा राम्रो हो भन्ने उसलाई भन्नु छ कि, किनभने अर्को टिचरले उसलाई पढाएको छैन। त्यही विषय पढाउने टिचरलाई अर्को स्कुलको टिचरलाई ल्याएर त्यहाँ पढाइदियो भने त्यो क्रस गराइदियो भने के हुन्छ भन्दाखेरि त्यो विद्यार्थीलाई पनि के हुन्छ भने ओहो मैले त गरम परिरहेको छु भन्ने चाहिँ भान हुनसक्छ। त्यो भएपछि टिचरलाई पनि त्यो इभ्यालुएसन गरेपछि ओहो म त्यो टिचरभन्दा त कमजोर रहेछु अथवा त्योभन्दा राम्रो रहेछु भन्ने एउटा चाहिँ तपाईँलाई रिवार्ड र पनिसमेन्टको पनि त्यसमा चान्सेसहरू हुन्थ्यो भने त्यस्ता थुप्रै कुराहरू राखेको छु। अहिले अब यो हाम्रो लिमिटेड समयमा मैले भन्न मिल्दैन तपाईँलाई त्यस्तो चाहियो भने म मेरो इलेक्सन मेनिफेस्टोमा छुट्टै मैले एजुकेसनको सेक्टरमा राखेको छु। होपफुली अब रिकाउन्ट भएर त्यो मेरो पत्रमा आउला, पछिमा आयो भने चाहिँ त्यसमा चाहिँ मैले दास नगरपालिकालाई एउटा एउटा एजुकेसन सेक्टरमा चाहिँ अरू नगरपालिकाको तुलनामा चाहिँ एउटा हेर्न लायक प्रगति देखि एउटा चाहिँ नगरपालिका बनाउने सोच चाहिँ मेरो छ।
1: धेरै धेरै धन्यवाद दिवक सर, हजुरको समय समयका बात पनि हजुरका प्रस्तुतिहरू र हजुरको अनुभवहरू सेयर गर्नुभएकोमा हजुरप्रति हार्दिक आभार व्यक्त गर्छु। पश्चिमजुङ आवाज रेडियो साइनो सुनेर सुनिरहेका सम्पूर्ण श्रोताहरू धन्यवाद। आजका अतिथि दिपक राज जोशी विशेष धन्यवाद दिँदै म प्रस्तुत अभिष्कार खाना पर्न चाहन्छु। हस्त नमस्कार। प्रविधि संस्कृति र प्रयोग गरौं भन्दै आजको

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो

सूचना संगीत र मनोरञ्जनको अटुट रेडियो साहेनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशनबाट चयन भएको नयाँ पदाधिकारी टोलीमा सभापति रवि लामिछाने निकट नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ। सहमहामन्त्रीमा निर्वाचित असिन शाहबाहेक सबै प्रमुख पदमा लामिछाने पक्षका उम्मेद्वार विजयी भएका छन्। यद्यपि लामिछानेले हिजो नै शपथपछिको सम्बोधनमा महाधिवेशनले कुनै पक्ष विपक्ष नरहेको दावी गर्नुभएको थियो। खुलातर्फ उपसभापतिमा डाक्टर सोरेन वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अर्थमन्त्री समेत रहेका वाग्ले लामो समयदेखि सभापति लामिछाने विश्वासपात्र मानिन्छन्। लामिछानेले पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको हो। महिला उपसभापतिमा सविता गौतम विजयी भएकी छन्। कानून मन्त्री समेत रहेकी गौतमले डाक्टर तोसिमा कार्कीलाई पराजित गर्दै पद सुरक्षित गरेकी छन्। कार्की पछिल्लो समय काठमाडौँ प्रधानमन्त्री बालेन शाह निकट नेताका रूपमा चिनिने गरेकी छन्। महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन् भने रासोपा स्थापना अधिने लामिछानेसँग निकट सम्बन्ध रहेका आचार्य पार्टीका संस्थापक सदस्य समेत हुन्। उनले मनिष शाह, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै विजयी हासिल गरेका हुन्। ढकाल र कार्कीलाई बालेन समर्थक धारको प्रतिनिधिका रूपमा हेरिएको थियो भने संस्थापन कालदेखि नै सक्रिय शाहको पछिल्लो समय सभापति लामिछानेसँग दूरी बढ़ेको चर्चा बाहिर आएको थियो। नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगर स्थित घरमा प्रहरीले छापा मारेको छ। विराटनगर 8 मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खानतलासी गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घरमा शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी दिनुभयो। हामीलाई घरमा शंकास्पद वस्तु रहेको विशेष सूचना प्राप्त भएको छ। सोही आधारमा प्रहरी टोलीले खानतलासी शुरू गरेको हो एसपीले भनेका छन्। यद्यपि शंकास्पद वस्तु के हो भन्ने बारे प्रहरीले विस्तृत जानकारी भने दिएको छैन। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक अनुपम शमशेर सबराले हात्तीगौड़ामा संचालित टुङ्गोराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रूपियाँ रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले ठहर त्रास र अनुचित प्रभावमा पारेका भक्तपुरको दलीकोटमा रहेको 29 रोपनी साराना चर्खा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौँमा लामो समयपछि एउटै मञ्चमा देखिँदैछन्। हिमालयसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ़ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड र ओली एउटै मञ्चमा देखिन लागेका हुन्। मदन भण्डारी फाउण्डेशनद्वारा जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयको विचार गोष्ठीमा दुई पूर्व प्रधानमन्त्री सँगै सहभागी हुन लागेका हुन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त विशेष कार्यक्रममा ओली र दाहालका साथै नेकपाका सह संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछन्।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई
2: गरौं।
3: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले घितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: हाम्रो आवाजहरू नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेकपाका नेता माधव सापकोटाले देशका सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकजुट भए बृहत्तर ढंगबाट पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै नेता सापकोटाले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि नयाँ ढंगको एकता अपरिहार्य रहेको बताउनु भएको हो। उहाँले अबको पुनर्गठन र एकताका लागि माथिल्लो तहमा मात्र नभई तल्लो जगैदेखि सबै कार्यकर्ता र शुभचिन्तकलाई मिलाएर लैजानुपर्ने शर्त समेत अघि सार्नुभयो। नेता सापकोटाले विगतमा जस्तो बारदरीबाट हात मिलाएर वा शीर्ष नेताहरू मात्रै एक ठाउँमा उभिएर अब कम्युनिष्टहरूको अस्तित्व रक्षा हुन नसक्ने पनि बताउनुभयो। अबको सहकारी र एकता विशुद्ध विचार तथा राजनीतिको ठोस आधारमा हुनुपर्ने उहाँको भनाइ छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उहाँले कम्युनिष्टहरूले आफ्ना एजेण्डाहरू जनताले सहजै बुझ्ने सरल भाषामा लैजानुपर्ने र त्यसका लागि चुनावी सहकार्य गरेर अगाडि बढ़नुपर्ने बाध्यात्मक परिस्थिति रहेको पनि उल्लेख गर्नुभयो। पछिल्लो समय जनताले राजनीतिक परिवर्तन खोजेका कारणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेको नेता सापकोटाले स्वीकार गर्नुभयो। जनतामा अझै पनि परिवर्तनको तीव्र चाहना रहेकाले उनीहरूको विश्वास जित्न कम्युनिष्टहरूले आफूलाई वैचारिक र व्यावहारिक रूपमा तयार पार्नुपर्ने उहाँले बताउनुभयो। जनताको बदलिँदो चाहनालाई सम्बोधन गर्न र देशलाई गति दिन कम्युनिष्ट शक्तिहरू आफै रूपान्तरित हुँदै अगाडि बढ़न अग्रसर हुनुपर्नेमा उहाँले विशेष जोड़ दिनुभएको थियो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका छ डाजी मोड़ स्थित राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा चालक सहित 8 जना घाइते भएका छन्। शुक्रबार साँझ दाङको तुलसीपुरबाट मुसीकोट खलङ्गातर्फ जादुगरीको लु 2-6-4-9-8-0 नम्बरको सुस्नुबारी साधन अनियन्त्रित भई सड़कमा पल्टिएको थियो। खाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ। कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसून वायुको प्रभाव जीप दुर्घटना हुँदा चालक सहित 8 जना घाइते भएका छन्। शुक्रबार साँझ दाङको तुलसीपुरबाट मुसीकोट खलङ्गातर्फ जादुगरीको लु 2-6-4-9-8-0 नम्बरको सुस्नुबारी साधन अनियन्त्रित भई सड़कमा पल्टिएको थियो।

प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कडाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थान तथा लुम्बिनी कडाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी कारकासको देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। बुधबार केही सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो। दोस्रो भूकम्प 7.5 म्याग्निच्युडको थियो। यो 1 शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो। तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एण्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एण्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प बाढ़ी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ। स्पेन फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। उरुग्वेलाई 1-0 गोलले पराजित गरेको स्पेन समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको ग्वादलाजारा स्टेडियममा आज बिहान भएको खेलको 42 मिनटमा एलेक्स बायनाले गरेको गोल निर्णायक बन्दा स्पेन समूह चरणमा 7 अङ्क जोड्दै नकआउट प्रवेश गरेको हो। पराजित भएको पूर्व विश्व विजेता उरुग्वे समूह चरणबाट बाहिरिएको छ। समूह चरणमा 2 बराबरी र 1 पराजय भोगेपछि 2 अङ्क जोडेको उरुग्वेको विश्वकप यात्रा टुंगिएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकपको आधारभन्दा बढ़ी खेल सकिएका छन्। विश्वकपका 104 मध्ये अहिलेसम्म 60 खेल सकिएका छन्। समूह चरणको अन्तिम खेल जारी रहँदा नकआउटमा पुग्नका लागि टोलीहरूबीच रोमाञ्च प्रतिस्पर्धा भइरहेको छ। आइतबार बिहानसम्म समूह चरणका खेल सकिनेछन्। सोमबारबाट नकआउट चरणका खेल शुरू हुनेछन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: चैतेधानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
0: रोग दाँतहरू जस्तै चैते दुई, हर्दीनाक एक, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
0: वेबस्टिन वा डेरो साग।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो कार्लो 89.1 MHz।
3: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
4: सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको

0: एकदमै उत्साह साथ यसलाई भव्यताका साथ सफल गर्ने हिसाबले नै सहभागी रहनुभयो। त्यो कमी कमजोरीलाई फेरि आगामी दिनमा हामीले सच्याउने प्रतिबद्धता पनि व्यक्त गरिसकेका छौँ। त्यसैले तपाईँले भन्नुभएको अन्तिममा अन्तिम चरणमा पदाधिकारीहरू छनौट गर्ने क्रममा केही साथीहरू फर्किसक्नु भएको
1: केही साथीहरू मात्र होइन नि त, पदाधिकारी छनौट गर्ने क्रममा त करिब करिब तपाईँको 4243 भन्दा बढी पदाधिकारीहरूमा महाधिवेशन प्रतिनिधिहरूमा होइन त्यसमा करिब 1200-1300 भन्दा कम मत खस्यो क्या, एक तिहाई भन्दा पनि कम खस्यो होइन।
0: हो मैले भने पछि पदाधिकारीहरूको छनौट क्रममा केही साथीहरू फर्किसक्नु भएको थियो, तर त्योभन्दा अगाडि केन्द्रीय सदस्यको छनौट क्रममा लगभग सबै पदाधिकारीहरू हुनुहुन्थ्यो र अलिकति केही समय हामीले लम्ब्याउनु परेको कारणले गर्दा र त्यहाँको मौसम पनि एकदमै गर्मी भएको र कति साथीहरूको चाहिँ आफ्नो व्यवहारिक कारणहरूले गर्दाखेर पहिले नै फर्के आउने बेलामा यो समयमा फर्किन्छु भन्ने हिसाबले उहाँहरूले आफ्नो कार्यक्रमहरू मिलाइसकेको व्यापार व्यवसायमा जोडिया साथीहरू त्यसरी नै आउनुभएको कारणले गर्दाखेर उहाँहरू केही छिटो फर्किनुभयो। यद्यपि उहाँहरू फर्के पनि एकदम रहनुभएका साथीहरूले अत्यन्त उत्साहका साथ अत्यन्त विवेकपूर्ण ढंगले काम गरिराख्नु भएको थियो। त्यसमा सानातिना कमी कमजोरी भएका छन् नभएका होइन, त्यसलाई अब त्यही नै सबै चिज हो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपतिमा रवि लामी छन् निकटको वर्चस्व शक्ति सन्तुलनमा चुनौती प्रचण्ड र ओली अल्टमार लामो समयपछि एउटै मञ्चमा देखिँदै विचार र राजनीतिको आधारमा कम्युनिष्टको पुनर्गठन हुनुपर्नेमा नेता सापकोटाको जोड़। काठमाडौँमा बर्ड फ्लूले महामारीको रूप लिँदै 11 जिल्लाका 82 स्थानमा संक्रमण 6,00,000 पंक्षी नष्ट। कांग्रेस नेता अभिषेक गिरी निवासबाट पक्राउ कारागारमा अवैध असुली धन्दा चलाएको आरोप। तुलसी सहकारीद्वारा 158 साना बचतकर्ताको रकम फिर्ता। आठ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा माओवादीबाट चुनाव जितेका गणेश राज गिरी राष्ट्रपतिको महाधिवेशनमा गएको बारे नेकपाले सोध्यो स्पष्टीकरण। भक्तपूर्ण छोराद्वारा आमाको हत्या। भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 920 पुग्यो 51,000 बढ़ी बेपत्ता। अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण इरानले युद्ध विराम उल्लंघन गरेको आरोप खाड़ी क्षेत्रमा सयौं जहाज प्रभावित। र इंग्ल्याण्ड पोर्चुगल घाना इजिप्त र पाराग्वे विश्वकपको अन्तिम 32 प्रवेश। नर्वेमाथि फ्रान्सको 4-1 जीत स्पेनसम्म विजेता बन्द नकआउटमा प्रवेश। उरुग्वे भने विश्वकपबाट बाहिरियो।

0: चार पर्सको साथ चार पर्सको वारेन्टी बिपीको विश्वास हरेकको हरेक कुत्सा बिपीसी ढिलो बनाऊ घर अच्छा वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले घेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: Your eyes go. You find a radio network. It's my song of the future.
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राज्यसभाको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको पहिलो महाधिवेशनबाट चयन भएको नयाँ पदाधिकारी टोलीमा सभापति रवि लान्छाने निकट नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ। सहमहामन्त्रीमा निर्वाचित असीम शाह बाहेक सबै प्रमुख पदमा लामिछाने पक्षका उम्मेद्वार विजयी भएका छन्। यद्यपि लामिछानेले हिजो नै सफरपछिको सम्बोधनमा महाधिवेशन कुनै पक्ष विपक्ष नरहेको दावी गर्नुभएको थियो। खुलातर्फ उपसभापतिमा डाक्टर सोरिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। अर्थमन्त्री समेत रहनुभएका वागले लामो समयदेखि सभापति लामिछानेका विश्वासपात्र मानिनुहुन्छ। लामिछानेले पदाधिकारी सर्वसम्म चयन गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको हो। महिला उपसभापतिमा सविता गौतम विजय हुनुभएको छ। कानून मन्त्री समेत रहनुभएको गौतमले डाक्टर तोसिमा कार्कीलाई पराजित गर्दै पद सुरक्षित गर्नुभएको हो। महामन्त्री पदमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने राज्यसभा स्थापना अघि नै लामिछानेसँग निकट सम्बन्ध रहेका आचार्य पार्टीका संस्थापक सदस्य समेत हुनुहुन्छ। उहाँले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै विजय हासिल गर्नुभएको हो। सहमहामन्त्री खुल्लातर्फ हरि ढकाल र असीम शाह निर्वाचित हुनुभएको छ। ढकाल सभापति लामिछाने निकट मानिनुहुन्छ भने शाह बालिन पक्षका एकमात्र विजयी उम्मेद्वार बन्नुभएको छ। महाधिवेशनको परिणामले पार्टीभित्र सभापति रवि लामिछानेको प्रभाव अझ मजबूत बनेको देखिएको छ। बालिन शाह निकट मानिने समूहले केही पदमा चुनौती दिए पनि असीम शाह बाहेक अन्य उम्मेद्वारले सफलता हासिल भने गर्न सकेनन्। नयाँ नेतृत्व चयन सकि अब राज्यसभाले संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र आगामी राजनैतिक रणनीतिमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ। पदाधिकारीमा बालिन समूहका नेताहरू छुटेकाले पनि अब मनोनितमा सभापतिलाई दबाव बढ़ने भएको छ। मनोनितमा सभापति लामिछानेले सबै पक्षबीच सन्तुलन मिलाउनु पर्ने दबाव पड़ेको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौँमा लामो समयपछि एउटै मंचमा देखिँदैछन्। एमालेसँग संसद र सड़क दुवैमा मोर्चामा मिलेर अघि बढ़ने सार्वजनिक अभिव्यक्ति दिएका प्रसन्न ओली एउटै मंचमा देखिन लागेका हुन्। मदन भण्डारी फाउण्डेशनद्वारा जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयको विचार गोष्ठीमा दुई पूर्व प्रधानमन्त्री सँगै सहभागी हुन लागेका हुन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त विशेष कार्यक्रममा ओली र दाहालका साथै नेकपाका सह संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। नेकपाका नेता माधव सापकोटाले देशका सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकजुट भई बृहत्तर ढंगबाट पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता सापकोटाले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि नयाँ ढंगको एकता अपरिहार्य रहेको बताउनु भएको हो। उहाँले अबको पुनर्गठन र एकताका लागि माथिल्लो तहमा मात्र नभई तल्लो चकैदेखि सबै कार्यकर्ता र शुभचिन्तकहरूलाई मिलाएर लैजानु पर्ने तर्क समेत अघि सार्नु भएको थियो। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो। लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो। बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खान तलासी गरेको थियो। प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी परीक्षक कविप कटवालले शंकास्पद वस्तु राखेको आशंकामा प्रहरीले छापा मारेको बताउँदै थप अध्ययन भइरहेको जानकारी दिएका छन्। गिरी यसअघि पनि पटक पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन्। अपहरण मुद्दामा कारागारभित्र रहँदा समेत उनी पटक पटक विवादमा परेका थिए। कर भुक्तान पछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप समेत लागेको छ। अभिषेक गिरीले भने आफूलाई राजनीति प्रतिशतका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सहर बाहिर गएर जम्मा गरायो। समय सँगै हुर्किँदै गयो, मतलब पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबोल बहिनीमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिर बैंकमा खाता छ कि छैन त?

Hello, Elsie. AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी

0: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटीको विश्वास हरेक गोल हरेक गुच्छा सिटी सिटीले बनाऊ घर अच्छा वर्ल्ड कप 2026 को अवसरमा सिटी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिटी टिभी खेलसँगै भरोसासँगै
1: अब बाँकी खबर काठमाडौँ उपत्यकामा पछिल्लो 3 महिना यता देखिएको बर्ड फ्लू संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। 4/2082 मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा सुनसरी महोत्तरी बारा चितवन नवलपरासी काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक उमेश पहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी सर्वप्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। त्रिभुवन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेद्वारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नव प्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले संचालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको रकम बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरू बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। कैलालीको बेदगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीलाई नेपाली कम्युनिष्ट पार्टी नेकपाले स्पष्टीकरण सोधेको छ। नेकपाले 24 घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न गिरीलाई निर्देशन दिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट पालिकाको उपाध्यक्ष र निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए। सोही विषयलाई लिएर नेकपाको प्रदेश कमिटिले गिरीलाई स्पष्टीकरण सोधेको हो। भक्तपुरको श्रीविनायक नौ भाती ढिकुरमा छोराको कुटपिटबाट आमाको च्यान गएको छ। च्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका 5 घर भई भाते ढिकुर बस्दै आएकी 40 वर्षीय मेघिया चौधरी रहेकी छन्। शुक्रबार साँझ करिब 7:45 समयमा 24 वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेपछि गम्भीर घाइते भएकी चौधरीको च्यान गएको प्रहरीले जनाएको छ। उनी श्रीमान र छोरा सहित भाते ढिकुरमा बस्दै आएकी थिइन्। ज्याला मजदुरी गर्दै जीविका चलाउने चौधरी परिवारमा सामान्य खरायसी विवादले हत्या जस्तो जघन्य अपराध निम्त्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी परीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। हामीसँग खबर बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि

वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्मत 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्मत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहुनित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: अब विदेशका खबर. भेनेजुएलामा भूकम्पमा परिमृत्यु हुनेको संख्या 920 पुगेको छ. गत बुधबार राति 7.2 र 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या 920 पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसयू टेट प्रेसले जनाएको छ. भूकम्पमा परिएका 9000 भन्दा बढ़ी मानिसहरू बेपत्ता भएको पनि जनाइएको छ. भूकम्पमा ठूल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएको छ. सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफू भग्नावशेष पछाएर आफन्तको खोजीमा जुटेका छन्. त्यस्तै अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ. इरानले हालै फैक्ट्री युद्ध विरामको उल्लंघन गरेको आरोपसहित अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेको हो. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको चल टमरूमा कारको जहाजमा आक्रमण भएको र इरानले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएका छन्. उनको आरोपपछि अमेरिकी सेनाले आक्रमण गरेको जनाइएको छ. तर इरानको स्थानीय रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिकाले इसराइललाई घटनाको दोषी भनेको छ. अब खेल खबर. अहिलेसम्म सम्पन्न खेलहरूको नतिजापछि इंग्ल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराको फिफा विश्वकप 2026 अन्तिम 32 प्रवेश गरेका छन्। पाराकोले आफ्नो तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इंग्ल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक एक खेल बाँकी छ. यद्यपि सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। यसपटक 48 टोली सहभागी विस्तारित विश्वकपमा समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट 8 टोली पनि अन्तिम 32 पुग्ने प्रावधान छ. इंग्ल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैसँग कम्तीमा 4 अंक रहेकाले उनीहरू
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज.
2: चैते धानमा मेघ ब्लास्टको समस्या.
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढ़ी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
3: खेतमा पानी जमाई राख्ने:
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने.
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्. मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना: विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ. कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन. प्रिन्सिपल: मैया देवी कन्या कलेज भरतपुर चितवन. सम्पर्क नम्बर 0556-94-495.
4: ए, के भयो? के को हल्ला खल्ला भयो?
5: के हुनु? डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
6: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुनु सुने नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
10: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नमस्कार स्वयंसेविका दिदी।
15: नमस्कार नमस्कार।
14: 2 जुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
14: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
17: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
16: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
16: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
16: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: रेडियो साइनम 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
3: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
4: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौं अरूलाई पनि जोगाऊ
6: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमिल हुने बानी बसालौ
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
8: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: इस्लामा सुन्नुहोस् न हाम्रो मामीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
11: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
10: के भएन मिस
11: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
10: हुन्छ
9: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
12: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
13: किन नि के भयो सन्चो भयो नि
12: होइन यतिकै जानै मन लागेन
13: यतिकै पनि हुन्छ
12: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
13: ए कुरा त्यस्तो पो लगेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
14: नमस्ते कति टाइमले पाल्नुभयो
13: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ट्रोल गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
14: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
12: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
15: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने।
16: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या सरी नहुने दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
20: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
22: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो पालो भन त।
23: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
24: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
25: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
25: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm gonna go to bed.

सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: हो केटा म त सक्दिनँ हिँड्ने यार कति दिन लाग्छ आज
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिनमा पुग्यो जमिन

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ

धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया चाहिँ सम्झाउनु भन्छु रातले।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM. बाबा मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
2: किन नि? के भयो? सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन.
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
2: ए, कुरा त्यस्तो थियो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
3: नमस्ते. कति टाइमले पाल्नुभयो?
2: आज रिनाले स्कुल जान्न भन्यो. साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए.
3: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
1: हस् म्याडम.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन. अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु.
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ.
9: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ. बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु.
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो.
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं.
12: नेपाल सरकार विज्ञापन बोर्ड.
13: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु.
15: किन खोज्नु भएको होला हजुर?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्.
15: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यस्तो नगरौँ न हजुर.
11: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
12: नेपाल सरकार विज्ञापन बोर्ड.
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
18: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आङ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखे पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
19: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
2: के अरे नाम त भर्खर सत्रकी लागि होइन र
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
3: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
9: म सानो उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
19: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
20: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
21: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
20: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
21: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
12: नेपाल सरकार विज्ञापन बोर्ड
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौं
22: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
11: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
22: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
22: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
23: विश्वामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
24: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
23: के भएन मिस
24: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है हुन्छ
22: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
25: सुर में गाना सीखिए पाधानिसा ऐप के साथ AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा

भक्ति भावनाले सबैको मन शान्त होस् भनेर सबैको आत्मा जागृत होस् सबै परमात्माका भक्त हुन् भनेर यस्तो अत्यन्तै पवित्र भावनाको साथमा आज आध्यात्मिकताको सञ्चार गर्नको निमित्त कुना कुनामा गएर यज्ञ गरेर सबैलाई जोड्ने प्रयत्न गर्नुभयो। गुरुले यो जात त्यो जात भन्नुभएन, स्त्री पुरुष केही पनि भन्नुभएन, भेदभाव गर्नुभएन, सबैले यो वैदिक वाङ्मयलाई आफ्नो अनुभूति गर्नुपर्दछ, यो हाम्रो हो भनेर सारा जगतमा फैलाउनुको निमित्त सबैजना लागि पर्नु पर्दछ भनेर सम्पूर्ण वर्ण वर्ग क्षेत्र जाति लिङ्ग सम्पूर्णलाई एक सूत्रमा बाँध्ने प्रयत्न गर्नुभयो। आज यस्ता गुरूदेवको हामीले सामिप्यता प्राप्त गर्यौं। योगी नगरीनाथ गुरूले कोटिहोम यस्तो प्रकारले गर्नुभयो, जहाँ कोटिहोम गर्नुभयो त्यस क्षेत्रमा जहाँ जहाँ गुरूले कोटिहोम गर्नुभएको छ त्यहाँ मन्दिर बनेका छन्, गौशाला बनेका छन्, विद्यापीठ बनेका छन्। आज ती कोटिहोम गरेका ठाउँ पवित्र बनेका छन्, तीर्थस्थल बनेका छन्, श्रद्धालुहरू गएर दर्शन गरेका छन् र गुरूले यज्ञ गरेर त्यो धामको त्यो ठाउँको महिमा मात्रै बढाउनु भएन, हिमवत खण्डमा लेखिएका जुन पावन क्षेत्रहरू छन् नेपाल भूमिमा ती क्षेत्रहरूको पनि आज महिमालाई उजागर गएर त्यहाँ मन्दिर बनेका विद्यापीठबाट सबैलाई जागृत गर्नुभयो, बनेका छन् हाम्रो श्रद्धालुहरू गएर दर्शन, हामी आध्यात्मिकता शिरो भाग्य गरेर त्यो धामको विश्वको बढाउनु भएन, हामी नेपाल भूमिमा ती क्षेत्रहरूको पनि आज महिमालाई उजागर गर्नको निमित्त ती क्षेत्रहरूमा गएर सद्गुरूदेव योगी नरहरिनाथ गुरूले कोटिहोमको माध्यमबाट सबैलाई जागृत गर्नुभयो। अब हामीले हाम्रो राष्ट्रलाई विश्वमा चिनाउनु पर्दछ, हामी आध्यात्मिकताको शिरोभाग सारा विश्वको विश्वगुरु हो, हामी सारा जगतको गुरु हो भनेर हाम्रो यो नेपालको सभ्यता सारा जगतमा फैलिनु पर्दछ, अन्यत्रको सभ्यता यहाँ काम छैन, हाम्रै सभ्यता फैलाउनु पर्छ, हाम्रै संस्कृति फैलाउनु पर्छ, हामी हाम्रो क्षेत्रमा सभ्यता र संस्कृतिको धनी छौं, अन्तबाट बोलाउनु पर्दैन भनेर गुरू योगी नरहरिनाथले विभिन्न प्रकारले प्रयत्नपूर्वक ठूला ठूला कर्महरू गर्नुभयो र गुरूले यहाँ गुरूको जन्मको विषयमा हामीले सुनिसकेका छौं। गुरूको जन्म कालीकोट जिल्लाको लालु गाउँ भन्ने ठाउँमा ललित सिंह थापा र गौरादेवी माताको कोखबाट जन्मिनुभएका गौरीदेवी माताको कोखबाट जन्मिनुभएका बलवीर सिंह थापा थियो नाम सानैमा, पछि गुरूले क्षिप्रनाथ गुरूदेवद्वारा दीक्षित भएपछि योगी नरहरिनाथ नाम भयो र गुरूले वैदिक वाङ्मयलाई सारा जगतमा प्रचार गर्नको निमित्त धेरै प्रयत्न गर्नुभयो। हाम्रो अगाडि परम श्रद्धेय क्षिप्रनाथ गुरूदेवका शिष्य योगी नरहरिनाथ गुरूका गुरूभाइ योगी सिद्धनाथ आउनुभएको छ, जोरदार ताली बजाएर सम्मान गरौं। अत्यन्तै श्रद्धेय गुरूदेव सिद्धनाथ गुरूलाई माथि आएर आसन ग्रहण गर्न अनुरोध गर्छु। आज हामी अत्यन्तै सौभाग्यशाली छौं यस्ता परम श्रद्धेय गुरूदेव योगी नरहरिनाथ गुरूदेवले आज हामीलाई आध्यात्मिक बल र हाम्रो वैदिक वाङ्मय हाम्रो सनातन धर्म हाम्रो सभ्यता अत्यन्तै महत्वपूर्ण छ भनेर बताउनुभयो र विभिन्न क्षेत्रमा गएर कार्यक्रमहरू त गर्नुभयो, त्यतिले मात्र भएन, गुरूदेवले त्यस्तो असहज परिस्थितिमा अहिलेको जस्तो सजिलो थिएन त्यस्तो बेलामा गुरूले विभिन्न ठाउँमा गएर पत्र पत्रिकाहरू निकाल्नुभयो, मासिक पत्रिका दैनिक पत्रिका आदि पत्रिकाहरूको माध्यमबाट मीडियाहरू के विभिन्न प्रकारले मीडियाहरूको प्रयोग गरेर गुरूले यो वैदिक वाङ्मयलाई अगाडि बढाउन धेरै प्रयत्न गर्नुभयो। मृगस्थलीलाई केन्द्र बनाएर गुरूदेवले विभिन्न क्षेत्रमा पत्र पत्रिकाहरू निकाल्नु भएको कुरा आज यो महाकाव्य योगी राष्ट्रगुरू योगी नरहरिनाथ महाकाव्यमा श्रद्धेय महाकाव्यकार हिरालाल कणेलले लेख्नु भएको छ, मैले केही पंक्तिहरू पढेर सुनाउँछु। योगीजीले गरे धेरै पत्र र पत्रिका शुरू, केही निस्के लगातार केही बन्द भए अरू। योगीजीले विभिन्न प्रकारका पत्र पत्रिकाहरू निकाल्नुभयो, अहिले भए त सजिलो हुन्थ्यो, अहिले भए त प्रचार गर्न सजिलो हुन्थ्यो, फेसबुकको माध्यम छ, युट्युबको माध्यम छ,
च्यानलहरू पनि छन्, टिभीहरू छन्, विभिन्न माध्यम छन्। अब त्यति बेलाको माध्यम थियो थापा प्रेस। तर गुरुले प्रयत्न धेरै गर्नुभयो। निस्क्यो संस्कृत सन्देश 2002 सालमा, हेर्नुहोस् त 2002 सालमा संस्कृत सन्देश भन्ने एउटा पत्रिका निकाल्नुभयो गुरुले। र त्यो पत्रिकाको माध्यमबाट यो हाम्रो वैदिक वाङ्मयलाई प्रचार गर्न थाल्नुभयो। निस्क्यो संस्कृत सन्देश 2002 अभिलेख मुखी राम्रो थियो यो पत्रिका, यहाँ साह्रै राम्रो पत्रिका थियो। जयतो संस्कृतम निस्क्यो, ल औला भाँदै जानु होला है, कतिवटा निकाल्नु भयो। पहिला त्यो निस्क्यो संस्कृत सन्देश, त्यस पछाडि निस्क्यो जयतो संस्कृतम, जयतो संस्कृतम निस्क्यो 2003 भाषा साहित्यको राम्रो शोध खोज थियो यहाँ। भाषा र साहित्यको विषयमा अत्यन्तै राम्रो शोध खोज भएको जयतो संस्कृतम नामको पत्रिका गुरुले निकाल्नुभयो। त्यस पछाडि जयतो संस्कृतम निस्क्यो 2003 हो पुरुषार्थ निस्केको, पुरुषार्थ भन्ने निस्क्यो फेरि त्यस पछाडि जयतु संस्कृतम पछि निस्क्यो पुरुषार्थ। हो पुरुषार्थ निस्केको 2005 धर्म प्रदान भई पुग्यो यो सहज जहाँ तहाँ। यो पुरुषार्थ भन्ने बडा दिव्य प्रकारले जहाँ तै पुगेको थियो र यसले धर्मको राम्रो प्रचार प्रसार गरेको थियो महाराज। त्यो कर्मवीर सन्देश त्यस पछाडि निस्क्यो, त्यो कर्मवीर कर्मवीर सन्देश भन्ने पत्रिका निकाल्नुभयो। त्यो कर्मवीर सन्देश 2007 कर्मवीर सन्देश नामको पत्रिका निकाल्नुभयो। हेर्नुहोस् त कति प्रयत्न गर्नुभयो यो हाम्रो सनातन संस्कृतिलाई उजागर गर्नुको निमित्त। आदर्श गीत झैं बन्दै पुगेको थियो जन हातमा, सबैका हात हातमा पुगेको थियो त्यो कर्मवीर सन्देश नामको पत्रिका। त्यस पछाडि गुरुले निकाल्नुभयो हिमवत संस्कृति, हिमवत संस्कृति आयो 2007 संस्कृति इतिहासले भरिपूर्ण थियो निकै। हिमवत संस्कृति नामको अत्यन्तै राम्रो यो संस्कृति र इतिहासहरूले भरिपूर्ण भएको फेरि एउटा पत्रिका निस्क्यो 2007। र गुरुले अर्को फेरि निकाल्नुभयो 2021 जन्म्यो भिन्न दर्शन, साह्रै संघर्षको बीच आयो विश्वात्म दर्शन। ल हेर्नुहोस् धेरै संघर्ष गरेर फेरि विश्वात्म दर्शन भन्ने एउटा पत्रिका 2021 जन्मे। यस्ता पत्रिकाहरू गुरुले निकाल्नुभयो। आयो सरयो सन्देश 2030 फेरि गुरुले अर्को के निकाल्नुभयो सरयो सन्देश। आयो सरयो सन्देश 2030 बहराइचमा जन्मी फैलियो भारत वर्षमा। यो नेपालको प्रचार प्रसार गर्नको निमित्त भारतबाट सरयौ सन्देश नामको पत्रिका पनि गुरुले प्रचार प्रसार गर्नुभयो निकालेर। नाथबाडी निकालेको 2032 गुरुले नाथबाडी भन्ने मासिक पत्रिका निकाल्नुभयो। नाथबाडी गोरखपुरमा यो त भएको हो प्रकाशित, गोरखपुरबाट निक्लेको नाथबाडी भन्ने मासिक पत्रिका निस्क्यो। त्यो ग्रामगरीमा आयो, फेरि आयो ग्रामगरीमा, त्यो ग्रामगरीमा आयो 2034 दिल्लीमा जन्मी चाँडै गर्यो धेरै हितै हित। हेर्नुहोस् है ग्राम गरिमा नामको पुस्तकले दिल्लीमा निस्केको थियो, त्यसले सारा जगतलाई हित गरेको थियो। गुरुले यस्ता पत्रिकाहरू निकाल्नु भएको छ। र फेरि गुरुले नाथ सन्देश नामको एउटा पत्रिका निकाल्नुभयो।

0: कसलाई हेर्नु छ? नाथ सन्देश हामीले यहाँ पढिसकेका छौँ, नाथ सन्देश 2035 त्यो नाथ सन्देश निस्केको थियो दिल्लीबाट, अत्यन्तै महत्वपूर्ण त्यो नाथ सन्देश पुस्तक यहाँ हामीले अहिले पनि प्राप्त गर्न सक्छौ। सबै वर्ष विक्रम सम्वतमा नै उल्लेख गरियो यहाँ, राखियो सुरुको मिति छोडियो बन्दका यहाँ। कहिले बन्द भयो भन्ने कुरा अब यो महाकाव्यकार हिरालाल कणेलले त्यो बन्द कहिले भयो भन्ने कुरा पत्ता लगाउनै सक्नु भएन। त्यही भएर जहिले सुरु भयो त्यहीको मात्रै मिति राख्नुभयो, तर बन्द भएको कुरा चाहिँ लेखिन भनेर भनिदिनु भयो है। राखियो
1: तीनवटा ट्रिप पूरा गर्नुहोस्, थप कमाई पनि हुन्छ, इन्धन खर्च पनि उठ्छ। याङ्गो प्रो
0: त्यस कारणले महाकाव्यकारले मैले छोडिदिएँ अब बन्द भयो, जहिले बन्द भयो भयो, निस्कन त निस्कियो यस्तो भन्नुभयो। चेतना फैलिए मात्रै विकास हुन्छ बुद्धिको, यस्तो मर्म बुझे योगी सोच्दथे उच्च कोटिको। चेतना फैलाएर प्रचार प्रसार गरेर मात्र बुद्धिको विकास हुन्छ, यस्तो यसको मर्म बुझेर योगीजीले अत्यन्तै दिव्य प्रकारले ज्ञानको सञ्चार गर्नको निमित्त विभिन्न प्रकारका पत्र पत्रिकाहरू मिडियाहरूको प्रयोग गर्नुभयो। अतुल्य कर्मले योगी महायोगी बनी गए, युगौं युग सबै हिँड्ने नयाँ बाटो खनी गए। यस्तो बडा दिव्य प्रकारले आज योगीजीले यहाँ जुन कर्म गर्नुभयो, हामी सबै नेपालीलाई एउटा सिख हो यो, हामी सबैले सिक्नुपर्छ। हामी सबैलाई गुरुले एउटा काम दिएर जानुभएको, अब हामीले कर्तव्य हाम्रो हामीले बोझ गर्दैनौ, हामीले सेवा लिँदैनौ, हामीले बुझ्न सक्दैनौ भने हाम्रो कमजोरी हो। हामी सबै नेपालीहरूको लागि यो गुरुले काम दिनुभयो। युग युग सबै हिँड्ने नयाँ बाटो खनी गए। हामीले पनि यो नेपालको संस्कृत, नेपालको वाङ्मय, जुन नेपालको सभ्यता छ त्यसको प्रचार प्रसारमा गुरुदेवले जुन योगदान दिनुभयो त्यही बाटोमा हामी सबै लाग्नुपर्दछ भनेर गुरुले

सदा राम्रा अति उच्च कुरा गरे, कुरा मात्र गरे नै बोली आफ्ना पुरा गरे। सोचेर राम्रा जब काम गर्थे, असाध्य चोखान भाव भर्थे, आतेर संघर्ष सगर्व गर्ने, योगी त योगी कहीँ नि नडर्ने। योगी त हुन्छै र हिमाल सिन्धु, अनन्त तारा गुतको हुर्णैन्दो, के लेख्नु सिङ्गो छवि आज मैले, न लेख्न सक्ला जगमा कसैले। योगीका विषयमा सम्पूर्ण कुरा कसैले, अब मैले त के लेख्नु, कस्ता कस्ता विद्वानले पनि न लेख्न, यस्तो पूर्ण रूपमा लेख्न नसक्लान्, जति मैले सके त्यति लेखे भनेर हाम्रो महाकाव्यकार हिरालाल कणेलले यो महाकाव्यमा लेख्नु भएको छ। र बडा दिव्य यो महाकाव्य बनेको छ। योगी नरहरिनाथ गुरुको विषयमा, योगी नरहरिनाथ महाकाव्य मैले यहाँ यो महाकाव्यको 11 सर्गबाट मैले यहाँ अहिले श्रवण गराए। र यो बागेश्वरी आश्रम भरतपुर एक वडा नम्बर एकका भरतपुर वडा नम्बर एकको सदस्य धार्मिक सामाजिक व्यक्तित्व राममाया श्रेष्ठ आउनुभएको छ। जोरदार तालिमदार सम्मान गरौं, माथि आएर मञ्चमा आसन ग्रहण गरिदिनु होला आदरणीय राममाया श्रेष्ठ र राममाया पिया, हार्दिक स्वागत र सम्मान गर्दछु।

0: उदयन ठकुरीजी आउनुभएको छ, जोरदार ताली बजाएर सम्मान गरौँ उदयन ठकुरीजी। सबैले जोरदार ताली बजाएर सम्मान गर्नु होला, माथि आएर आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। हामी अहिले यो कोटी होमको अन्तिम चरणमा छौँ हेर्नुहोस्। अब यो कोटी होम अन्तिम अन्तिम अवस्थामा सकिन सकिन लागेको छ र कोटी हवनको कार्य त सकिसकेको छ। केवल अब हाम्रो अगाडि हामीले त्यही पूर्णाहुति गरेर जुन आवाहन गरेका देवी देवताहरू हुनुहुन्छ सबैलाई ती देवी देवताहरूलाई विसर्जन गरेर आफ्नो आफ्नो ठाउँमा पठाउन मात्रै बाँकी हो, त्यो काम भोलि हुनेछ। र यो हाम्रो बागेश्वरी आश्रमको विषयमा, यो बागेश्वरी आश्रमको पनि यहाँ अलिकति मैले थोरै सबै होइन थोरै यो चौधौं स्वर्गमा हाम्रो श्रद्धेय हिरालाल कणेलले लेख्नु भएको छ महाकाव्यमा, यो महाकाव्य यहाँ यो योगी नरहरिनाथ महाकाव्य हाम्रो गुरुसँग रहेनछ हेर्नु सबै, यो महाकाव्य किन पाइएन भन्नु होला, अहिले यहाँ सतेज रहेछ, मैले एउटा पाएँ तर यो क्षेत्रकै यही क्षेत्रको विषयमा भएको भएर यो यहाँ हाइलाइट गर्नै पर्ने भएको कारणले मैले यो महाकाव्यबाट दिनदिनै प्रवचन गरिरहेको छु। योगी नरहरिनाथ महाकाव्यको नाम नै योगी नरहरिनाथ हो र यो श्रद्धेय महाकाव्यकार हिरालाल कणेल गुरुले यो महाकाव्यका महाकाव्य लेख्नु भएको हो र यो महाकाव्य हाम्रो प्रकाशन कहिले भएको छ 2079 साल चैत्र रामनवमीको दिन यो महाकाव्य पहिलो संस्करण प्रकाशित भएको छ। ल हेर्नुहोस् है, अब यो अत्यन्तै महत्वपूर्ण छ यो महाकाव्य र यसमा चौधौं स्वर्गमा के लेखिएको छ, यो चितवनमा पर्ने बागेश्वरी तपोवन तिनै राम्रो योगीको दिव्याश्रम। चितवनमा पर्ने यो बागेश्वरी तपोवन यहाँ अति नै दिव्य योगीजीको एउटा आश्रम छ, अत्यन्तै आनन्ददायक आश्रम दिव्य आश्रम छ। इतो 113 कोटी होम ठुलो यहाँ 2057 माघ 16 हो त्यो दिन, जुन दिन यहाँ कोटी होम भएको थियो बागेश्वरीमा कहिले भएको थियो भन्दा 2057 सालमा माघ 16 गते यो बागेश्वरी आश्रममा आजभन्दा पहिला कोटी होम भएको थियो महाराज। ऐतिहासिक यो भूमि पुरातत्व विभागमा यस प्रति ठुलो लोभ छ धेरैको दिमागमा। अत्यन्तै महत्वपूर्ण देवघाट क्षेत्र र अत्यन्तै पवित्र क्षेत्र तीर्थ क्षेत्र यस्तो महान क्षेत्रमा नारायणी नदीको नारायणी गंगाको तटमा अवस्थित माता बागेश्वरीको यो पावन भूमि बागेश्वरी आश्रम अत्यन्तै महत्वपूर्ण छ। खोलियो यस माटोमा एउटा भव्य आश्रम भरतपुरको भूमि छबीघाट क्षेत्रमा भनेर यहाँ बताउनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण बागेश्वरी आश्रमको इतिहास पनि यहाँ बताउन खोज्नु भएको छ र बागेश्वरी आश्रमको इतिहासमा यहाँ बताउनु भयो बीचमा के भएछ त भन्दा यसै आश्रमको क्षेत्र 42 बिगा चुडी चिकित्सा शास्त्रको लागि दियो भावमा डुबी। यो आश्रमबाट 42 बिगा बीचमा यहाँ हस्पिटलको लागि दिएछन् कि सरकारले हेर्नुहोस् भावमा डुबेर र यहाँ त्यो मेडिकल कलेजलाई दिएका रहेछन् भारतीय र संयुक्त राज्य अमेरिका दुवै मिलेर यो चलाएको मेडिकल कलेजकै। आज मेडिकल कलेजलाई यो 42 बिगा दिए र त्यो वेस्ट भर्जिनिया पुलवर सिटीले लियो, हाम्रो सरकारले सोच्दै नसोची कसरी दियो, हाम्रो सरकारले दियो। अब यहाँ अब दिन त दियो, अब यत्रो क्षेत्र हेर्नुहोस् यो एउटा वन क्षेत्र धार्मिक क्षेत्र तीर्थस्थल हाम्रो नेपालीको यो आश्रम बागेश्वरी आश्रमको क्षेत्र निशुल्क दिइयो यत्रो भूभाग सब व्यर्थ छ मुद्दा हाल नपुगे योगी त्यो सर्वोच्च अदालत। आज योगी नरहरिनाथ गुरुदेव यो त भएन,
1: यो सरकारले गलत गर्यो भनेर सर्वोच्च अदालतमा मुद्दा हाल्न पुग्नु भयो। हामी सबैले बुझ्न पर्ने कुरा छ, यहाँ जो क्षेत्रमा मेडिकल कलेज बनेको थियो त्यो मेडिकल कलेजलाई यहाँ हटाउनको निमित्त गुरु योगी नरेन्द्रनाथ सर्वोच्च अदालतमा गएर मुद्दा हाल्नुभयो। धेरै लामो चली मुद्दा धाई राखे उनी अति विदेशीको दलालीमा दिएको लिन सम्पत्ति। विदेशीको दलाली गर्नको निमित्त हाम्रा शासकहरूले जुन सम्पत्ति दिएका थिए, हाम्रा ऋषिमुनिहरूको तपस्वीहरूको सम्पत्ति, यो तीर्थ क्षेत्र, यो धार्मिक वन आज फिर्ता लिनेको निमित्त योगीले नरेन्द्रनाथ गुरूले आज लड्नको निमित्त सर्वोच्च अदालतमा गएर विभिन्न प्रकारले धाउनुभयो। वैशाख 17 हो वर्ष 25 र दिनमा निर्णय सरकारी त्यो बदर गरियो यहाँ। ल हेर्नुहोस् त, अन्तिममा गएर गुरुले जित्नुभयो कहिले भन्दा वैशाख 2017 2053मा वैशाखमा आखिरीमा निर्णय के आयो त अदालतबाट भन्दा, अब यो गलत सरकारले गलत गर्यो, यो हस्पिटललाई दिन मिल्दैन भनेर यस्तो निर्णय आयो। साँचो संघर्षले गर्दा गुमेको भूमि फर्कियो, नाफा खान दलाली नै गर्नेको मुटु फर्कियो। आज सर्वोच्च अदालतले फर्काइदियो र हाम्रो यो भूमि, यो पवित्र बागेश्वरीको भूमिमा आज ती विदेशीहरूले चलखेल गर्न पाएनन्, पैसा कमाउने त्यो खेलो गर्न पाएनन्, आज हाम्रो यो पवित्र भूमि फर्काउनु भयो। असमान सबै खाले सन्धिहरू हटुन भनी प्रबुद्ध वर्गमा चर्चा चलाइयो जहाँ तही। गुरुले अब असमान सबै खाले सन्धिहरू पनि हटाउनु पर्छ भनेर प्रबुद्ध वर्गका व्यक्तिहरूको बीचमा आज विभिन्न चर्चा गर्दै हिँड्न थाल्नुभयो। नेतृत्वमा महात्माकै त्यही महात्मा योगी नरेन्द्रनाथ गुरुको नेतृत्वमा विभिन्न बुद्धिजीवीहरू जुटे, नेपाली भूमिको रक्षा गर्नुपर्छ भनी उठे। अब हाम्रो नेपाली भूमिको रक्षा गर्नुपर्दछ भनेर सबैजना एकजुट भए महाराज। भारत चाइना हाम्रा मित्र राष्ट्र भए पनि सिमानामा सबै खाली मिचारी बन्द होस् भनी। यस्ता प्रकारले गुरुले आज विभिन्न प्रकारले आज हाम्रो भूमिको रक्षा गर्नुपर्दछ। यो नेपाल भूमि अत्यन्तै पावन छ र यो गोरखनाथको भूमि हो, साधु सन्तको भूमि हो, तपस्थली हो, साधना स्थली हो, कोटिओम स्थली हो। आज यो भूमि पवित्र भूमि हो, यस क्षेत्रमा कतैबाट पनि कसैलाई छिर्न दिन हुँदैन, मिच्न दिन हुँदैन भनेर विभिन्न प्रकारले चर्चा गर्दै आज गुरुले हाम्रो नेपालको रक्षा गर्नको निमित्त, राष्ट्रियता जोगाउनको निमित्त, आध्यात्मिकताको, आज यो नेपाल भूमि आध्यात्मको विश्वगुरी बनाउनको निमित्त आज झोली चिन्ता बोकेर नरेन्द्रनाथ गुरुदेव विभिन्न प्रकारले साधु सन्तको मण्डली लिएर विभिन्न क्षेत्रमा गएर आज हाम्रो मातृभूमिको रक्षा गर्नुभयो। आज तिनै गुरुको हामीले चर्चा गर्दै आज हामी यो पवित्र बागेश्वरी आश्रममा नै बस्न पाएका छौं। यस्तो यो पवित्र बागेश्वरी आश्रम गुरुको संघर्षबाट आज फर्कियो र अत्यन्तै भव्य यो आश्रम बनेको छ र गुरुको कृपाले अझै राम्रो बन्दैछ। कोटियम ज्ञानमा आयोग पनि सम्पन्न भएको छ र आज यस्ता इतिहासलाई समेटेर यो दिव्य योगी नरेन्द्रनाथ महाकाव्य पनि बनेको छ। श्रद्धेय हिरालाल कणेलले लेख्नुभएको महाकाव्यबाट हामीले केही चिन्तन गर्यौं। अब हिजोको कथामा अब हामी कथालाई केही समय जोड्छौं र कथाका चर्चाहरू हेर्नुहोस्। यो ज्ञान मञ्च हो र ज्ञान मञ्चमा ज्ञानका चर्चा हुन जरूरी छ। हुन त ज्ञानकै चर्चा भइरहेका छन्, या अनावश्यक चर्चाहरू भएका छैनन्, ज्ञानकै चर्चा भएका छन्। विभिन्न क्षेत्रबाट गुरूहरू आउनुभएको छ, आशीर्वाद दिनुभएको छ। हाम्रो समक्षमा परम श्रद्धेय योगी खेचरनाथ गुरूदेवको पनि आगमन भइरहेको छ र श्रद्धेय रामप्रसाद ओस्ती गुरूदेव पनि आउनुभएको छ हाम्रो समक्षमा। गुरूदेवहरूलाई म मञ्चमै आएर बस्नको लागि अनुरोध गर्दछु र साधु सन्तहरूको हामीलाई विशेष कृपा छ। त्यही कारणले गर्दा आज यो यज्ञ अत्यन्तै सफल, अत्यन्तै सरल तरिकाबाट सफल भएको छ, सहज तरिकाबाट सफल भएको छ। आज हामी सबै अत्यन्तै भाग्यशाली छौं किनभने सन्त चरणहरूबाट पावन बनिरहेको छ यो क्षेत्र, सन्तका वचनहरूबाट प्रभावित भइरहेको छ। हामी आशीर्वाद निरन्तर प्राप्त गरिरहेका छौं, सदा सहायता प्राप्त गरिरहेका छौं यो महान कर्ममा हामी जोडिन पाएका छौं र विभिन्न विशिष्ट विद्वानहरू आएर यस क्षेत्रमा आज ऐक्यबद्धता जनाउनु भएको छ, आफ्नो सहयोग दिनुभएको छ। यस्तो महान कर्म आज हामीले सफल गराउन पाउँदा हामी सानो सेवा गर्ने सम्पूर्ण सेवकहरू र भक्तहरू, गुरूदेवका सम्पूर्ण भक्तहरू अत्यन्तै हामी आभारी र कृतार्थ पनि भएका छौं र हामी हाम्रो जीवन पनि सार्थक बनेको छ, धन्य भएका छौं र हामी सबै उपस्थित रहेका सम्पूर्ण भक्त सज्जन वृन्दहरू सबै हामी अत्यन्तै हामी धन्य भएका छौं। हामी श्रीमद् देवी भागवत महापुराणको चर्चा गर्दै हामी अगाडि बढ़िरहेका थियौं। हुन त शास्त्र चर्चा हेर्नुहोस्, यो शास्त्रलाई साक्षी राख्ने मात्रै हो। वास्तवमा शास्त्रको चर्चा, शास्त्रका कथाहरू गर्नको निमित्त ठूलो अनुसन्धान र विद्वत्ता चाहिन्छ र समय पनि चाहिन्छ। अहिले हामीसँग सबै कुराको अभाव छ। हामीसँग हेर्नुहोस् अब विभिन्न प्रकारले सन्तहरू आउनुहुन्छ, अतिथिहरू आउनुहुन्छ, विद्वानहरू आउनुहुन्छ, सम्पूर्णलाई सेवा गर्दै हामी अतिथि सम्मान सत्कार गर्दै सबैका आशीर्वचनहरू लिँदै हामी अगाडि बढ़िरहेका छौं र गुरूदेवले विभिन्न प्रकारले यहाँ साधु सन्तहरूको मण्डली खड़ा गर्नुभएको छ। नाथ परम्पराका विभिन्न सन्तहरू विभिन्न क्षेत्रबाट आएर शोभा बढ़ाउनु भएको छ, आशीर्वाद दिनुभएको छ। अन्य पन्थका सन्तहरू, तपस्वीहरू, साधकहरू, वैष्णवहरू सबै आएर यहाँ प्रोत्साहित गर्नुभएको छ। आज यो गुरूदेवको नै कृपा हो, त्यसकारणले हामी सबै शान्त भएर सबैजनाले आज यस क्षेत्रमा गुरूदेवका चर्चा श्रवण गर्यौं। किनभने गुरू गोरखनाथको, गुरू मच्छन्द्रनाथको, योगी गुरू नरहरिनाथ गुरूदेवको, गुरू क्षिप्रनाथको यस क्षेत्रमा चर्चा भएन भने कहाँ हुन्छ त नि? अन्त हुँदैन, अन्त हुँदै हुँदैन। चर्चा गर्ने क्षेत्र नै यही हो, किनभने यो नाथहरूको भूमि हो। नेपालमा वास्तवमा जहाँ तही नेपालमा गुरू गोरखनाथको चर्चा हुनुपर्छ। श्रद्धेय प्रज्ञानाथ गुरूले अघि भन्नुभएको थियो र हाम्रो ढुण्डीराज गुरूले पनि भन्नुभयो एउटा बडा दिव्य कुरा, नेपालका प्रत्येक घर घरमा गुरू गोरखनाथको फोटो हुनुपर्छ, किनभने हामी नेपालीहरूले गुरू गोरखनाथमा गर्व गर्नुपर्दछ। हामी नेपालीहरू सम्पूर्ण नाथ हौ, हामी सबै नाथ परम्पराबाट कहीँ न कहीँ जोडिएका छौं र नाथहरू, नाथ गुरूको कृपाबाट नै हामीले नेपाली भनेर गौरव गर्न पाएका छौं। हाम्रो इतिहास त्यहाँ लगाएर जोडिन्छ, त्यसकारणले हामीले यो नेपालमा हाम्रै नेपाली भूमिको महिमालाई मण्डित गर्ने हिमवत खण्डको प्रवचन गरिनुपर्दछ। हाम्रो यो नेपालमा गुरु गोरखनाथको महिमालाई मण्डित गरिनुपर्दछ र नाथ सम्प्रदायमा विभिन्न प्रकारले लाग्नुभएका औगढ नाथहरू, दर्शनी नाथहरू, जुन जुन मार्गमा लाग्नुभएको सम्पूर्ण नाथहरूलाई हामीले अत्यन्तै श्रद्धा र सम्मान गर्दै नाथहरूको गाथा गाइनुपर्छ। आज हामीले योगी नरहरिनाथ गुरूमा गर्व गर्न सिक्नुपर्छ। योगी नरहरिनाथ गुरूमा हाम्रो सम्मान भित्रैबाट आउनुपर्दछ, श्रद्धा हुनुपर्छ, तब मात्र हामीले नेपाली भनेर आफूलाई भन्न सक्छौ। यही कुरा हामीले अहिलेसम्म बुझेका छौं र शास्त्रका चर्चाहरू हेर्नुहोस्। अब त्यहाँ गुरूदेवले मण्डपमा आचार्य गुरूले सुरुमा श्रीमद् भागवत कथा सकियो भन्नुभयो, श्रीमद् भागवत कथा सकिएपछि जहाँ पुगो त्यही सकिदिए मैले, त्यस पछाडि हिमवत खण्ड प्रवचन शुरू भयो र हिमवत खण्ड पनि सकियो, अब शिवपुराण गर्नुहोस् भन्नुभयो, शिवपुराण पनि अलिअलि गरियो, त्यस पछाडि शिवपुराण पनि सकियो, अब देवी भागवत गर्नुहोस् भन्नुभयो, फेरि देवी भागवत शुरू गरियो। तर अब यहाँ सकिने भन्ने कुरा छैन, यहाँ त सकिँदैन, यहाँ सक्नको लागि त त्यस्तै प्रकारको कार्यक्रम हुनुपर्छ। हेर्नुहोस् दिनमा छ सात घण्टा लगभग प्रवचन गर्न पाइयो भने अलि मिस्टेक हुन्छ, चार घण्टा गरियो भने पनि केही न केही समेट्न सकिन्छ। अब यहाँ त अहिले मात्रै यो यतिको धेरै बोल्न पाएको, पुरुषोत्तम महिनाको बेलामा त आधा घण्टा, पन्ध्र मिनट, बिस मिनट मात्रै बोल्न पाइन्छ। अब भक्त श्रद्धालुहरू पनि अत्यन्तै आउनुहुन्थ्यो र विभिन्न अतिथिहरू आउनुहुन्थ्यो, गुरूहरू आउनुहुन्थ्यो, आशीर्वाद दिनुहुन्थ्यो, अब उहाँहरू सबैले आशीर्वाद दिएर बचेको समयमा बल्ल कथा गर्न पाइन्थ्यो। त्यसले गर्दा शास्त्रहरूलाई साक्षी राखेर हामीले बुझ्नुपर्ने कुरा मात्रै बुझ्ने हो, लिनुपर्ने कुरा मात्रै लिने हो। भगवत चर्चा गरेर मन पवित्र बनाउनुपर्छ, चित्त शुद्ध गर्नुपर्छ, आत्मा शुद्ध गर्नुपर्छ र भगवानको चरणमा ध्यान लाग्नुपर्दछ भनेर यहाँ बताउनु भएको छ। आउनुहोस् हामी यो कोटि हुन् ज्ञान महायज्ञको विषयमा गुरुले लेख्नुभएको यो कविता थोरै गाउनेछौ, त्यस पछाडि हामी कथामा अगाडि बढ्नेछौँ।

0: ਹਰ ਬਸਨ ਰੋਟੀ ਹੋ ਮਿਲੇ
1: ਬੰਦ ਸੰਤੋ ਬੈ ਕਵੀ ਭਿਲਾਈ ਕੋਟੀ ਹੋਮ ਬੰਦ ਸੰਤੋ।

सद्गुरुदेव भगवानको यस्तो प्रकारले आज गुरुले कोटिहोमको विषयमा बताउनु भएको छ, हामीले बुझिसकेका छौँ कोटिहोमको महत्वलाई, हामीले दिनदिनै गाइरहेका छौँ र सन्तहरूको बाणी मन्त्र हो, सन्तहरूको बाणी गाएर मन पवित्र हुन्छ, चित्त शुद्ध हुन्छ र यहाँ हामी अब देवी भागवतका केही कुराहरू हामीले श्रवण गर्न गइरहेका छौँ।

वेदव्यासले जन्मेजय राजालाई भन्नुहुन्छ, हे राजन, हिजोको कथामा हामीले सत्यवादी हरिश्चन्द्रको कथा श्रवण गर्यौं र आज हामी विभिन्न प्रकारले माता भगवती जो दक्ष प्रजापतिकी छोरी भएर जन्मिनु भएको थियो र दक्ष प्रजापतिले उनको नाम सती भनेर राख्नुभयो र ती सतीको भगवान शिवसँग विवाह भएको थियो र भगवान शिवसँग विवाह भएकी त्यसी माता सतीले आज यज्ञ कुण्डमा जलेर आफ्नो देहलाई त्याग गर्नुभएको थियो महाराज। हे महाराज जन्मेजय भनेर आज बताउनुहुन्छ जन्मेजयबाट आश्चर्य चकित हुनुभयो र जन्मेजयले भन्नुभयो, हे गुरुदेव, कि माता सती किन जलेर आज आफ्नो देहलाई त्याग गर्नुभयो? यो बडा आश्चर्यको कुरा छ, यो कुरा पुरै सुन्न पाए हुन्थ्यो भनेर जिज्ञासा गरेपछि आज वेदव्यास महाराजले विभिन्न प्रकारले कथा सुनाउनुहुन्छ। हे राजन, वेदव्यास

धन माता भगवती सती जब देह त्याग गर्नुभयो त्यति बेला भगवान शिव एकदम क्रोधले युक्त हुनुभयो। एकदम क्रोधले युक्त भएर आज माता सतीलाई भगवान शिवले बिर्सन सक्नु भएन। शोकले व्याकुल हुनुभएका प्राणाधिका सती तस्य तद्वियोगिन कातरः अत्यन्तै कातर भएर प्राणभन्दा पनि प्यारी माता भगवती सतीलाई आज भगवान शिवजीले मृत्यु अवस्थामा देखेर के गर्नुभयो भनेर सोध्नु भएको छ। आज भगवान देवीदासले भन्नुहुन्छ हेर्नुहोस् राजन, माता सतीको देह त्याग गरेपछि भगवान शिवले जुन प्रकारले क्रोध व्यक्त गर्नुभयो त्यो त मैले बताउनै सक्दिन, म यहाँ वक्तुम न सक्यते, म बताउनै सक्दिन, तर मैले के बताउने कोसिस गर्छु, ध्यान दिएर सुन्नुहोला भन्नुहुन्छ। त्रैलोक्य प्रलय जात शिवको पाग्निना नृप वीरभद्रः समतपन्नो भद्रकालिगणान्वित। आज वीरभद्र नाम गरेका यस्ता भगवानका लोकपालहरू निस्केर सारा जगतलाई जलाउन थाले, चारैतिर हाहाकार मचियो, आज सारा पर्वतमालाहरू थरथर थरथर काम्न थाले, पृथ्वीमा प्रलयकारी भूकम्प आयो र सारा जगत डराएर थरथर थरथर थरथर काम्न थाले। वीरभद्र आदि गरिएका भगवानका गणहरू गएर त्यो दक्ष प्रजापतिको शिर काटेर यज्ञ कुण्डमा स्वाहा गरिदिनुभयो र भगवान शिव गएर पछि बोकाको शिर जोडेर दक्ष प्रजापतिलाई जीवित गराइदिनु भएको छ महाराज। आज भगवान शिवले माता सतीलाई देख्नुभयो मृत अवस्थामा, भगवान शिवले सहन सक्नु भएन, आज बेहोश भएर भगवान शिव लड्नुभयो र सती माताको नजिकै गएर आज भगवान शिवले विरह गर्नुहुन्छ, सती तिमीले मलाई छोडेर कहाँ गयो, सती आज बारम्बार सतीलाई भगवान शिवले आँखाबाट बलेन्द्रधार आँसु बगाउँदै बडा दिव्य प्रकारले सम्बोधन गर्नुहुन्छ। बब्राम भ्रात चित्त सन्नाना देशे सुशंकर तदा ब्रह्मादयो देव चिन्तामा पुरदत्तमाम। आए भगवान शिवले बार बार ए सती हा सती भनेर रोइरहेको देखेर आज माता सतीलाई बोकेर भगवान शिवले चारै दिशातिर भ्रमण गर्न लाग्नु भएको देखेर अब वर्ष बित्यो, भगवान शिवले त्यो शरीरलाई छोड्दै छोड्नुहुन्न, कति प्रेम गर्नुभयो यस्तो देखेर ब्रह्मादि देवताहरू पनि बडा ठूलो चिन्तामा परे। भगवान विष्णुले आफ्नो बाण उठाएर माता सतीका अङ्गहरूमा प्रहार गरेर काटिदिन थाल्नुभयो। भगवान शिवले थाहा नपाइकन, किनभने अब भगवान शिवले जबसम्म माता सतीको देह रहन्छ तबसम्म भगवान शंकरले उहाँलाई छोड्नुहुन्न भनी जानेर आज भगवान विष्णुले माता सतीका अङ्गहरू पतन गराउन थाल्नुभयो। महाराज जहाँ जहाँ माताका अङ्गहरू विभिन्न प्रकारले खसेका छन् त्यस क्षेत्रमा आज सिद्ध पीठहरू निर्मित भएको कुरा यहाँ बताउनु भएको छ र भन्नुहुन्छ महाराज यहाँ आज भगवान शिव बडा व्याकुल हुनुभयो, माता सतीको अङ्गहरू विभिन्न प्रकारले छत बिछत भएको देखेर तत्पत ठाउँमा गएर भगवान शिवजी विभिन्न प्रकारले ती ठाउँमा ध्यान र समाधि गर्दै

जन्मिरहेर भन्नुहुन्छ हे गुरुदेव, ती सिद्ध पीठहरू बन्ने स्थानहरू कहाँ कहाँ छन्, तिनीहरूको संख्या कति छ, त्यो कुरा पनि मलाई बताइबस्छस् भनेर सोध्नुभयो। आज गुरुदेवले भन्नुहुन्छ हे राजन, सिद्ध पीठहरू 108 बताइएको छ। सबैभन्दा पहिला वाराणसीको गौरीको मुखमा, वाराणसीमा गौरीको मुखमा निवास गर्ने भगवती विशालाक्षी विराजमान हुनुहुन्छ भनेर विभिन्न क्षेत्रहरूको यहाँ वर्णन गर्नुभयो। 108 क्षेत्रको आज यहाँ वर्णन गर्नुभएको छ महाराज। र यहाँ आज भगवान शिवजी यसरी आकुल व्याकुल भएर सम्पूर्ण सिद्धपीठहरूमा भ्रमण गर्नुभयो। त्यसै बेलामा त्यहाँ अत्यन्तै डरलाग्दो तारकासुर नाम गरेको राक्षस आयो र देवी देवताहरूलाई लखट्न थाल्यो। सारा जगतमा हाहाकार मचाउन थाल्यो त्यो तारकासुरलाई। कुनै बेलामा आज विभिन्न प्रकारले ब्रह्माजीले तपस्या गरेर आज ब्रह्माजीले वर दिनुभएको रहेछ। ब्रह्म दत्त मरे दैत्य भारत त्रैलोक्य नायक शिव रौरस्तु यः पुत्र सहति हन्ता भविष्यति। ए तारकासुर, तिमीलाई कसैले पनि मार्न नसकुन्, केवल भगवान शिवको औरस पुत्रबाट मात्रै तिम्रो मृत्यु हुनेछ, अरूबाट तिम्रो मृत्यु हुँदैन भनेर ब्रह्माजीले वरदान दिनुभएको कारणले आज त्यो तारकासुर नाम गरेको राक्षसले सारा जगतमा हाहाकार मचाउन थाल्यो। सबैजना देवी देवताहरू आक्रान्त भए, सबैजना डराए, अब के गर्ने होला, भगवान शिवजीको पत्नी पनि हुनुहुन्न, अब कसरी औरस पुत्र प्राप्त हुन्छ, सन्तान हुने त कहीँबाट सम्भावना नै छैन। आज ब्रह्म आदि नाम गरेका देवताहरू सबै एकत्रित हुनुभयो र भगवान शिवजीलाई गएर भन्न थाल्नुभयो। भगवान शिवजी ध्यानमा मस्त हुनुहुन्छ, मतलब गर्नु भएन, लो बर्बाद भयो, अब कसरी के गर्ने होला भनेर आज बडा दुखी हुनुभएका सम्पूर्ण देवी देवताहरू आज बडा आतेर आकुल व्याकुल भएर वैकुण्ठमा जानुभयो। वैकुण्ठमा गएपछि भगवान श्रीहरिको विभिन्न प्रकारले स्तुति गर्नुभयो र भगवान श्रीहरिले भन्न थाल्नुभयो, हे देवी देवताहरू, तपाईँहरू चिन्ता नगर्नुहोस्, कुतः चिन्ता तुरा सर्वे कामा कल्पत्रुमा शिव जागृति भुवने सानी मणिदीपा थिवाचिनी। तपाईँहरू चिन्ता नगर्नुहोस्, तपाईँहरू मणिदीप वासिनी भगवती माता भगवतीको चिन्तन गर्नुहोस्। मणिदीप वासिनी माता भगवती भुवनेश्वरी हिमालयमा रहनुहुन्छ, बडा दिव्य प्रकारले ती माता भगवतीको जसले पूजा अर्चना गर्छ तिनीहरूका सम्पूर्ण कुराहरू प्राप्त हुन्छन्, तिनीहरूका सम्पूर्ण इच्छाहरू पूर्ण हुन्छन् देवताहरूलाई। यस्तो प्रकारको भगवान विष्णुले ज्ञान दिनुभयो र सम्पूर्ण देवताहरू एकत्रित भएर आज हिमालय क्षेत्रमा आउनुभयो र हिमालय पर्वतराज हिमालयको सङ्गमा मिसिएर माता भगवतीका मन्त्रको कसैले पुरस्मरण गर्न थाल्नुभयो, कसैले अम्बाको यज्ञ विधिद्वारा यज्ञ गर्न थाल्नुभयो, कोही कोहीले विभिन्न प्रकारले व्रतहरू गर्नुभयो, कोही कोही ध्यान समाधिमा लाग्नुभयो, कसैले भजन कीर्तन गर्न थाल्नुभयो,

0: सजिलो 0% इएमआईको सुविधा नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाहा पथ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सातामा दुई दिन सार्वजनिक विदाले अदालती काम कार्यवाही प्रभावित सम्बन्धी खबरबाट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्य दिन हप्तामा छ दिनबाट घटाएर पाँच दिन बनाइएका कारण मुद्दाको नियमित कार्यपालिका प्रभावित भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै न्यायाधीश पौडेलले कार्य दिन कटौती र बढ़दो कार्यबोझका कारण अदालतको अवस्था छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तो चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभएको छ। उहाँले थुनुवा भएका मुद्दा सार्वजनिक सरोकारका विवाद माना चामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने अग्राधिकार प्राप्त मुद्दाहरूको व्यवस्थापनमा जटिलता थपिएको स्वीकार गर्नुभयो। यद्यपि पुरानो र प्राथमिकता दिनुपर्ने मुद्दाहरूको छिटो फलस्योटका लागि प्रधान न्यायाधीश मुद्दा व्यवस्थापन समिति नेपाल बार एसोसिएशन र महाधिवक्ताको कार्यालय बीच नियमित छलफल र समन्वय भइरहेको उहाँले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाका सदस्यहरूलाई संसदको काम कार्यवाहीबारे जानकारी दिन संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिनु भएको छ। संघीय संसद सचिवालयले आउँदो असार 15 र 16 गते सिंहदरबारभित्र यो कार्यक्रम गर्न लागेको हो। सचिवालयको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै सबै प्रतिनिधि सभा सदस्यहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। सिंहदरबार स्थित संघीय संसद भवनको उत्तर पश्चिमपट्टि बनिरहेको नयाँ हालमा यो कार्यक्रम हुनेछ। दुई दिनसम्म चल्ने यस कार्यक्रममा संसद सञ्चालनका कानूनी र व्यावहारिक पक्षबारे छलफल हुने संसद सचिवालयले जनाएको छ। लामो समयदेखि आफ्नो जम्मा गरेको रकम डुब्ने चिन्तामा रहेका तुलसी सहकारीका बचतकर्ताले राहत पाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार यो सहकारीका 158 जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्। सहकारी मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीहरूबाट ऋण असुल गरी र उनीहरूको सम्पत्ति व्यवस्थापन गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने काम भइरहेको जानकारी दिनुभएको छ। कानून अनुसार नै अरू समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गर्दै जाने सरकारको योजना छ। साउदी अरबले लागू गर्न खोजेको नयाँ नियमका कारण रोजगारीका लागि त्यहाँ जान तयारी रहेका नेपाली श्रमिकहरू ठूलो मर्कामा परेका छन्। साउदी सरकारले ल्याएको सीप प्रमाणीकरण प्रक्रियाका कारण भिजा रोकिएपछि नेपाली श्रमिकहरू अन्यलमा परेका हुन्। श्रमिकहरू समस्यामा परेपछि नेपाल सरकारले यो प्रक्रियालाई तत्कालका लागि रोक्न साउदी सरकारसँग आग्रह गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी राजदूत सँग भेट गरी सीप प्रमाणीकरणको काम तत्काल रोकेर पहिले जस्तै भिजा प्रक्रिया सुचारू गरिदिन अनुरोध गर्नुभएको छ। मन्त्री यादवले श्रमिकहरूको रोजगारीमा बाधा नआउने वातावरण बनाउन र सीपसँग सम्बन्धित विषयहरू दुवै देशको आपसी सल्लाहमा तुल्याउन जोड़ दिनुभएको छ। जवाफमा साउदी राजदूतले यसबारे आफ्नो सरकारसँग आवश्यक छलफल गरेर थप जानकारी दिने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोल्नु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर लोपोन्मुख रैथाने बाली र कृषि जैविक विविधता संरक्षणका लागि सरकारले देशभरका कृषकहरूलाई करिब 3 करोड़ रूपियाँ अनुदान सहयोग उपलब्ध गराएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि जैविक विविधता संरक्षण केन्द्रले विभिन्न 40 वटा स्थानीय तह मार्फत कृषि सहकारी कृषक समूह र निजी फार्महरूलाई यो आर्थिक सहयोग प्रदान गरेको हो। स्थानीय हावापानी अनुकूलका बिउ उत्पादन अनुसन्धान र रैथाने प्रजातिको खेती विस्तारका लागि यो अनुदान दिएको केन्द्रका प्रमुख केशव देवकोटाले बताउनु भएको छ। यो कार्यक्रम अन्तर्गत परम्परागत ज्ञान र प्राङ्गारिक मलको प्रयोगलाई अनिवार्य गरिएको छ भने रासायनिक मल र विस्तारीको प्रयोगमा पूर्ण रोक लगाइएको छ। अनुदान पाउने कृषक समूह र सहकारीहरूले तोकिएका शर्तहरू पालना गरे नगरेको बारे केन्द्रले स्थानीय तहसँग समन्वय गरेर नियमित अनुगमन गर्ने समेत जनाएको छ। चीनका व्यवसायी र लगानीकर्ताहरूलाई नेपालमा व्यापार तथा पर्यटनको क्षेत्रमा लगानी गर्न आग्रह गरिएको छ। चीनको सिसाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा स्थित नेपाली महावाणिज्य दूतावासले एक विशेष कार्यक्रम गरी नेपालमा रहेका लगानीका अवसरहरूबारे चीनी अधिकारी र व्यवसायीहरूलाई जानकारी गराएको हो। कार्यक्रममा सिसाङ सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङले नेपाल चीनको सच्चा मित्र भएको बताउँदै चीनी लगानीकर्ताहरूलाई नेपालमा व्यापार र भ्रमण गर्न आग्रह गर्नुभयो। यस्तै महावाणिज्य प्रवक्ता लक्ष्मी प्रसाद निरौलाले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै सीमा नाकामा आवत जावत सहज बनाउन र नेपाली व्यवसायीहरूलाई भिसामा सहुलियत दिन चीनी पक्षसँग अनुरोध गर्नुभएको छ। गएको भदौ 24 गते मकवानपुरको भीमफेरी कारागारको पर्खाल फत्काएर भागेका कैदीबन्दी मध्ये 128 जना अझैसम्म पनि फरार रहेका छन्। भाग्नेहरूमा 26 जना भारतीय नागरिक सहित धेरै जसो लागू औषध र जबरजस्ती गराउने मुद्दाका कैदीहरू छन्। त्यसबेला कारागारबाट 440 जना कैदी भागेका थिए, जसमध्ये सुरक्षा निकायले विभिन्न ठाउँबाट 312 जनालाई नियन्त्रणमा लिएको छ। यसैबीच सोही घटनाको भोलिपल्ट भदौ 24 गते हेटौडाको बाल सुधार गृहबाट भागेका 72 जना मध्ये 5 जना बालक पनि अझै फेला परेका छैन। प्रहरीले फरार रहेका सबैको खोजी कार्य भइरहेको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा
1: अपालक पनि अझै फेला परेका छैन। प्रहरीले फरार रहेका सबैको खोजी कार्य भइरहेको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

एनर्जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: रु 3000 मा 3 वर्षभरि रिचार्ज गर्नुभयो र स्टेट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा अवसर प्राप्त गर्नु।
1: डिस हो, खुसीको कनेक्सन।

0: घर अच्छा वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% इएमआई को सुविधा नाबिस्ता भइपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै
1: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलो 89.8 मेगाहर्ट्ज।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल: मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056

0: 4394 95।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: के हुनु मुआ, सुनु नै हुने होइन कि, सफा गरी भइहाल्यो नि।
7: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
8: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार। दुईको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
12: आहा कस्तो राम्रो,
0: यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
14: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
14: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
14: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: बाबा

0: dabei eine gesunde Mundschaft. Radio Sinus 89.8 MHz.
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
1: हजुर।
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
1: दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
1: हजुर
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
9: ए नानी, के भने रहेछ? के भयो
1: भन्नुहोस् बा? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
11: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नाति न, यसो त जमिन लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हुने उनीहरूको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
14: नेपाल सरकार।

Thank you.

सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556394595।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा मेघ ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने:
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: रेडियो साइन 89.8 मेगाहर्ज।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।
4: सहरद्वारा आज काठमाडौँमा प्रदर्शन तत्काल जग्गा पास गर्नुपर्ने माग। सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
5: भलाई मानव रानीगञ्जको अपार त खाली छ, त्यो अपार कति बस्नु होला, अर्को अपार खोल्नु पर्ला, त्यति राखेर धर्ला।
4: एमाले अध्यक्ष ओलीद्वारा मानवाधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सिट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ्दा पनि धानको भाव कम।
6: उद्योगहरूले र बिचौलियाहरूले पनि दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उनीबाट निस्केको चामलको भाव नघट्ने होइन, किसानको कतरा पनि घट्ने भने।
4: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ़ने क्रम जारी तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
7: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
4: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
8: रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
4: आफ्नै सन्तान अभिभावकहरूको गर्वका विषय हुन् तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन सम्मान सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुँडीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
9: सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिएको उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। पनि पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानेले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
5: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ हामी। अब उहाँहरूलाई चित्त दुनिया छैन भन्ने उहाँहरूको कुरा भयो। तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले चाहिँ व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला। उहाँले चाहिँ अब म बाहिर जान सकेर भन्न नि चाहनुभयो। अनि उहाँहरूको केसमा चाहिँ अब राजु के गर्ने भनेर उन्नाइस सय पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। अब उसको म्याग गएको उन्नाइस सयको म्याग हेर्ने कुरो भयो। त्यो पछाडि बल्ल हामी अब त्यो किन त फेरि अब त मन्त्री पुगेर एउटा सरकार निर्वाचनले निर्णय गरेर पऱ्यो नि त्यसलाई त निर्वाचनले निर्णय गरेपछि त के गरे जाने अब गाउँ होली क्षेत्रमा नाकाबाट यता दर्ता हुन नआउनु भएको होला। मानव रानवनको आफ्नो त अब त्यो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला अथवा अर्को अपार खोज्न पर्ला त्यो कुरा आफूले गर्ला।
9: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षा संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सिट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षा संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षा संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सिट निर्धारण गर्ने भएको हो। अरुणको राजमार्ग अन्तर्गत धुलीखेल खावास र खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडक खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सडक स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
10: धुलीखेलदेखि उता पाँचखाल जाने बाटो धुलीखेल खावा सडक भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तर उन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लागेको हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
9: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेती योग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो।
6: अघिल्लो वर्ष नै भाउ घटेर अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यो 600 700 मात्रै बिक्री भयो। अब चामलको भाउ घटेको छैन अनि धानको भाउ चाहिँ घटेदेखि किसानहरू अलिक रहेका छन्। यो अब उद्योगहरूले नै उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट मिलेको चामलको भाउ चाहिँ नघट्ने होइन, किसानको कतार पनि घट्ने भनेर।
9: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतेको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पूर्ण प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यसको संख्या 4,05,610 थियो। अमेरिका इजरायल र इरान बीचको द्वन्दका कारण मध्य पूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6,72,499 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएमआई जानकारी दिँदै भन्नुभयो,
11: यति बेला नेपालमै मनसुनको प्रभाव पनि आधा दशमलव भागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो।

0: 88.5 AM. साहिनो समय सूचक अहिले बिहानको 5 बज्यो. 88.5 AM.
1: सूचना संगीत र मनोरंजन को अटूट साहिनो. यो हो रेडियो साहिनो 89.8 MHz.

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0656493495
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
1: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट
3: नगरपालिका
0: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: त्यसमा लगाउनु नपर्ने प्रिमियम बाल बालिका ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
3: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोपाइटर मधुमाया जीजी, अरे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
9: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
10: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
9: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
11: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्यूटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।

0: को हो को भने
1: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: हामी
3: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ
2: सुन्न नबिर्सनु है
3: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
4: साझा खबर अब सारा नेपाल तपाईं